0: भने रानी नाकामा उत्तिकै रहेको छ। जोगमनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एकैपटक ल्याउन नपाए पनि थोरै थोरै सामान भने सहजै ल्याउन पाइरहेका छन्। नेपालतर्फको रानी नाकामा जोगबनी तर्फबाट बढ़ीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको ताँती नै देख्न सकिन्छ। विगतमा जोगबनीबाट किनमेल गरेर आउँदा नेपालतर्फका सुरक्षाकर्मीहरूले मात्रै चेक जाँचमा कड़ाई गर्ने गरेकोमा हाल भारततर्फको सीमा सुरक्षा बलले पनि चेक जाँचमा कड़ाई गर्ने गरेको छ। नेपाल घुम्न आउने र भारत घुमेर फर्केकाहरूले बोकेका लगेज र ब्यागहरूमा चेक जाँच गरिए पनि सुरक्षाकर्मीहरूले नरोक्ने गरेको यात्रुहरूले बताएका छन्। तर पेय पदार्थहरू भने आयातमा नेपालतर्फका सुरक्षाकर्मीहरूले निषेध गरेका छन्। कोक, फ्यान्टा, मिरिन्डा, ड्यू जस्ता पेय पदार्थ आयातलाई पूर्ण रूपमा निरुत्साहित गरेका सुरक्षाकर्मीहरूले त्यस्ता सामान आयात गरी नेपाल प्रवेश नदी भारततर्फ नै फर्काइदिने गरेका छन्।
1: चार वर्ष को साथ चार वर्ष कई वारंटी इसी को विश्वास हर एक को हर एक गुस्सा इसी की दीने बनाओ घर अच्छा वर्ल्ड कप 2026 को अवसर में सीसीटीवी ने लिया को था 3+3 वर्ष को वारंटी साथ ही 36,000 समय को कैशबैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भाई पुक्छ वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी खेल संगे भरोसा संगे।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले एकैपटक 15 विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल संचालनमा रहेका हरेक विश्वविद्यालयको छुट्टा छुट्टी ऐन रहेको छ। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कानून मार्फत संशोधन गर्न लागेको हो। यी ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2083 तयार गरेको छ। बदलिदो राजनीतिक परिस्थिति अनुसार विश्वविद्यालयका लागि आफू अनुकूलको कानून बनाउन ऐन संशोधन गर्न लागि हो।
2: एक दशकसम्म प्रभाव भएको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्रमा विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्न समय सीमा दिएको छ। कार्यदलले पुराना प्रतिवेदनहरूको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्न भनिएको छ।
1: नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ। पदरिक्त रहेको 2 महिनापछि मन्त्री परिषद बैठकले शुक्रबार भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 4 वैशाख 2083 राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। तत्कालीन सरकारले 10 मंगिर 2081 चार वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत 4 वैशाखमा राजीनामा दिएका थिए। उनको बाँकी कार्यकालका लागि सरकारले भट्टलाई नियुक्त गरेको हो।
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने आशंका गरेका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानूनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानूनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता स्वायत्तता र कार्यशैलीका विषयमा विवादास्पद विषयवस्तुहरू उठ्न सक्ने उनले आशंका गरेका हुन्। उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढ़ी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानूनी हिसाबले टेक्ने आधार बनाउनु पर्नेमा जोड़ दिएका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धन बीचको मतभेद देखिएको छ। सरकारमा सहभागी प्रमुख साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेटप्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो।
2: सरकारी संचार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौँमा हिजो विरोध प्रदर्शन गरेको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजको माग गर्दै आन्दोलनरत महासंघले पेशागत संगठन र सरकारवाला सहित काठमाडौँमा वृहत एकता र्याली आयोजना गरेको हो। महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध रूपमा सूचना उपभोगको सुनिश्चितता हुनुपर्ने माग पनि राखेको छ।
1: नवलपुरमा एउटै ओडा छ तर सेवा भने 3 फरक स्थानबाट प्रदान गरिन्छ। भौगोलिक विकटता र नमिलेको भूगोलका कारण ओडा कार्यालयले आलोपालो रूपमा 3 स्थानबाट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका 5 नागरिकले कार्यालय खुलिएको सबै दिन आफूलाई पाएक पर्ने स्थानबाट सेवा लिन सक्ने अवस्था छैन। पहाड़ी र विकट भूगोलका कारण त्यहाँका बासिन्दाले ओडा कार्यालयको सेवा लिन शास्ति झेल्दै आएका छन्।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच करिब 3.5 महिना चलेको युद्ध अन्त्य गर्न शुक्रबार हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित गरिएको छ। दुई पक्षबीच हालै भएको प्रारम्भिक समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यले शुक्रबार स्विजरल्याण्डमा वार्ता तय गरिएको थियो। वार्ता स्थगित भएपछि आन्दोलन अन्यलता उत्पन्न भएको छ। स्विजरल्याण्ड सरकारले शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको पुष्टि गरेको छ। उसले दुवै पक्ष बीचको संवादलाई सहजीकरण गर्न आफू तयार रहेको बताएको छ। यसै साथ अमेरिकाका राष्ट्रपति र इरानका राष्ट्रपति बीच हस्ताक्षर भएको समझदारी पत्रले तत्काल युद्धविराम कायम गरे पनि इरानको आणविक आक्रमण, लामो दूरीमा क्षेप्यास्त्र र अन्य विवादास्पद विषयमा निर्णय हुन सकेको छैन।
1: फिफा विश्वकप 2026 अन्तर्गत अहिले मोरक्को र स्कटल्याण्ड विरूद्ध स्कटल्याण्ड बीचको खेल जारी छ। मोरक्कोले स्कटल्याण्ड विरूद्ध पहिलो हाफमा 1-0 अग्रता लिएको छ। मोरक्कोका मिडफिल्डर इस्माइल
4: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संघ सभा 95.5 MHz।
5: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 6 गते शनिबार, जून 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस।
1: अठारौं वर्ष प्रवेशमा रूकुम पश्चिमको रेडियो सिस्नीलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: छ दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
1: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 54.15% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
1: इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति, इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता,
0: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक भएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। यसैको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाई प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाई छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,71 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना रहेका छन् भने 3.60 देखि 3.60 सम्म जीपीए प्राप्त गर्ने 64,821 जना रहेको बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसंग। औसत भन्दा 6 दिन ढिलो गरी हिजो नेपालमा मनसूनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिने सामान्य औसत अवधि 13 जून रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रिएको हो। नेपाल भित्रिएको मनसून प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद हरिप्रसाद दहालले सीआईएनसँग बताउनुभयो। मनसून भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको 1 सातादेखि 10 दिनभित्र मनसून देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसून वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसून देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसूनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसून प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ। तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दाहालले बताउनुभयो। पहाड़ी क्षेत्रको अवस्था हेर्दा कोशी बागमती गण्डकीका केही ठाउँ र लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ। तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेश बागमती र गण्डकीका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाड़ी क्षेत्रसँगै तराईका एक दुई स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएमसँग कुराकानी गर्दै यसपालिको बाढ़ीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएमसँग बताउनुभयो।
3: यसचोटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशे खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन्। अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नि विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ।
1: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो। तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले हिजोको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसैबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृत प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्रीपरिषदको सैद्धान्तिक स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
4: सरकारको नीति कार्यक्रम बजेट
5: अन्तिम निर्णय कसरी हुन्छ? छनोट समितिले
0: जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितौनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितौन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। रासोपामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमाले भित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
6: छलफलमा आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई सिरोधार गरेर हामी अगाडि बढ्नुपर्छ।
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए। चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा। बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम अधिकार र सम्मानको आवाज
11: कार्यक्रम साझा आवाज।
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान
11: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70,000 पासपोर्ट मात्रै मौजदात, सरकार र अदालतबाट अर्को निर्णय नआउन्जेलसम्म अहिले अनुसन्धान भइरहेका जर्मन कम्पनीहरू मार्फत नै 29 असारदेखि नै पासपोर्ट छाप्ने राहदानी विभागको तयारी लगायतका खबरहरू प्रकाशित छन्। राहदानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्ट माग छ। मौजातले साउन पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धान पछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदारले झण्डै एक महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 करोड़ रूपैयाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कार्यवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मजदात सकिन लाग्दा एक वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा उल्लेख छ। त्यस्तै 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालू आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। गत आर्थिक आगामी आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाड़ी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
14: गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छापिएको छ अवरोध हटाउन कूटनीतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसैबीच चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय टी बोर्डले चिया आयातमा कडाई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलो भन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने

0: ठूलो वनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइड इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पास बहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेशनल छन्। विगतका वर्षको तुलनामा यस वर्ष सिउँडी फल समयभन्दा अगाडि नै फुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो। कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा कृष्ण बहाब र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बाल बालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड़ दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र सुमन बस्नेतले लेख्नु भएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्रीपन्नामा खेतबारीमै सिंचाई पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुस्किल हुन्थ्यो। अहिले तिनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ़दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सड़क पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाड़ी हेर्न कालापहाड अर्थात भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामे झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सड़क पुगेका छन्, घर अगाडिबाटै गाड़ी चढ़न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुलजार बन्दैछन् अर्थात सड़कका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देशबीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्धविरामको प्रस्ताव अघि बढ़ाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को वार्ता अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र पोल्याण्डले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धविराम युद्धकालीन विवादास्पद लड़ाकु समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
0: साझा खबरमा अब खेल खबर। स्कटल्याण्डलाई हराउँदै मरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा खुलिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। यो जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार 7 गते अर्थात भोलि जर्मनी र आइबोरी कोस्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
1: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब एमाले भित्रको विवाद र समाधानका लागि चालिएको पहल। प्रतिनिधि सभाको चुनावपछि नेकपा एमाले भित्र पार्टी पुनर्गठनका लागि भन्दै विभिन्न प्रदेशमा कार्यक्रमहरू भइरहेका छन् भने कार्यदल बनाएर पनि समस्या समाधानका लागि गृह कार्य भइरहेका छन्। के यसले पार्टीभित्रको विवाद सधैँका लागि मिलाउला? हामीले सांसद तथा एमाले नेता राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
4: यो चलिराख्ने प्रक्रिया हो पार्टीको बारेमा। अब हामीले जनताले खुम्चाइदियो होइन, अब यसचोटि चाहिँ अरू पार्टीलाई भोट दियो, हामीले थोराइदियो। अब यसलाई हामीले जनतालाई शिरमा राखेका छौं। हामीले भनेका छौं हामी खुम्चिएपछि हामी सानो भएपछि अब हामीले सचाउनु पर्ने सुधार्नु पर्ने कुरा के छ, हामी सुधारेर सच्चाएर जनतासँग क्षमा माग्दै हामी अगाडि बढ्छौँ।
1: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
4: पहिलो कुरो त के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो हाम्रो नेतृत्वको कार्यशैल ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन् होइन, जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठकपछि कारण एउटा कार्यदल बनेको छ। त्यो कार्यदलले सातै प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पनि छलफल हुन्छ। छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
1: अहिले ठाउँ ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम त्यो कार्यदलको निष्कर्ष त्यसको म्यान्डेट अनुसार हो कि कस्तो हो?
4: त्यही हो, पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले होइन। त्यो भएको हुनाले अब सातै प्रदेशमा छलफल गरेपछि हामी केन्द्रीय कमिटी बैठकले एउटा निष्कर्ष निस्किन्छ।
1: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनको लागि छलफल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
4: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तो नहोला, उहाँले भन्नुभयो भने गलत हो।
1: अहिले सार्वजनिक रूपमा संचार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
4: होइन, चित्त देखो मन फाटो उहाँको कुरो हो कि, तर चिज के हो भने कार्यकर्ताको भावना जनताको भावना त सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गरिराख्दा के कार्यदल बनायो उहाँकै अध्यक्षको कार्यदलमा, त्यो कार्यदलले देशव्यापी रूपमा छलफल गरेर अन्तर्क्रिया गरेर एउटा निष्कर्ष आउँछ, त्यो प्रतिवेदन बन्छ, त्यो प्रतिवेदनले जे भन्छ त्यही अनुसार जान्छ।
1: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि?
4: निर्णय गर्नुहुँदैन, त्यसरी सहमतिकै आधारमा गर्नुपर्छ।
1: अन्त्यमा अध्यक्ष ओली ले नेतृत्व जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँहरूको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा यस्तो नमिठो हुन्थ्यो कि हुन्थेन?
4: त्यो त यसै के भन्न सकिन्छ र,
1: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि?
4: यस्तै भन्न सकिन्छ, तर यस्तो थियो हामीले जनता बीचमा गइराख्दाखेरि मूल्य त्यो ले गरेको कमी कमजोरीहरू चाहिँ सुधार्नुपर्छ भन्ने थियो।
5: अब चाहिँ
4: अब त कार्यदल चाहिँ निर्णय यस्तै हुन्छ।
5: त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नुपर्छ कि अथवा हुनुपर्छ?
4: हो त्यसरी समीक्षा गरेर होइन, अनि अहिले देश सुरु भएको छ नि, बागमती भयो, कोशी भयो, भोलि लुम्बिनी हुन्छ नि, त्यो आइसकेपछि त्यसको निष्कर्ष आज हामी अगाडि बढ्छ।
5: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नुपर्छ भने तपाईँ नेता कार्यकर्ताको
4: छोड्नुपर्छ।
0: एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: पछिल्लो खेलमा अस्ट्रेलिया 2-0 गोल अन्तरमा पराजित।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार अब विस्तारमा।
2: प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 स्वीकार गरेको छ। सार्वजनिक खरिद ऐन, दोस्रो संशोधन, सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण ऐन तेस्रो संशोधन, सहकारी ऐन पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी अध्यादेश हिजो स्वीकृत भएको हो। विपक्षी दलहरूको पकडमा रहेको राष्ट्रिय सभाबाट अस्वीकार हुन सक्ने अनुमान विपरीत अध्यादेश स्वीकार भएको छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल रासोपाका करिब 2/3 बहुमत सहितको उपस्थिति छ। माथिल्लो सदन राष्ट्रिय सभामा प्रतिनिधित्व छैन। राष्ट्रिय सभामा कंग्रेस र नेकपाले केही अध्यादेशमा सहयोग गरेर जाने सहमति गरेपछि रासोपालाई सहज भएको हो। राष्ट्रिय सभामा कंग्रेसले दर्ता गराएको अध्यादेश अस्वीकारको सूचना फिर्ता र समेत सहयोग गरेको छ। मन्त्री परिषदको सिफारिशमा 17-22 वैशाखसम्म राष्ट्रपतिले विभिन्न 8 अध्यादेश जारी गरेका थिए। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश समेत जारी भएका थिए। ती अध्यादेश सरकारका तर्फबाट संसदमा पेश हुन बाँकी छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले 4 अध्यादेश स्वीकृत भएको र बाँकी अध्यादेशको हकमा पनि सरकारको अग्रसरता महत्वपूर्ण हुने बताएका छन्।
1: देशको लगभग मध्यभागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनौटमा पर्दै आएको छ। गत निर्वाचनमा विशाल जनमत सहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पनि महाधिवेशनका लागि चितवनलाई नै रोजेको छ। राष्ट्रसभाको पहिलो अधिवेशन यही 7-9 असारसम्म हुँदैछ। यसअघि 2078 मंगिरमा नेकपा एमाले चितवनमै 10 राष्ट्रिय महाधिवेशन गरेको थियो। विभिन्न कम्युनिष्ट घटकबीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि 2048 मंगिरमा यही भएको थियो। एकता केन्द्रमा आएको फोटले माओवादी गठन भयो। माओवादीले पहिलो सम्मेलन पनि चितवनमा सम्पन्न गरेको थियो। राजतन्त्र अन्त्यको लक्ष्य र सशस्त्र संघर्षलाई राजनीतिक कार्यक्रम बनाएका कम्युनिष्ट घटकहरूले 2048 सालमा महाधिवेशन गर्दा भूमिगत शैली अप्नाएका थिए। 34 वर्ष अघि एकता केन्द्रको महाधिवेशन हुँदा सरकारी निकायले कार्यक्रमको स्वीकृति नपाओस् भन्नका लागि अनेक जुक्ति लगाउनु परेको थियो। त्यतिबेला चितवनको दक्षिण भेग माडीको पनि दक्षिणी कुनो शीतलपुरमा अधिवेशन गरिएको थियो। यस्तै 2078 मंगिर 10-12 यसले 2078 माघ 10-12 चितवनमा एमाले 10 महाधिवेशन आयोजना गर्यो। एमालेको महाधिवेशनको उद्घाटन कार्यक्रम नारायणगढ़को नारायणी नदी किनारमा र बन्द 17 पर्यटकीय क्षेत्र सौराहामा भएको थियो। उद्घाटन कार्यक्रममा नारायण किनार ढाक्ने गरेर मान्छेहरू आएका थिए। रासोपाले पनि आइतबारदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ। पार्टीको उद्घाटन र बन्द 17 गर्न यो बेला ठूलो चुनौती बर्खा र गर्मीकै रहेको छ। पहिला रत्ननगर टाँडीमा होटल स्टारको खुल्ला चौरमा बाँसको पाण्डाले बनाएर कार्यक्रम गर्ने निश्चित भएको थियो, तर पछि सुरक्षा लगायतका कारण देखाउँदै भरतपुरमा गर्ने निदो भएको हो। भरतपुरमा रहेको चितवन उद्योग संघको प्रदर्शन केन्द्रमा बन्द 17 हुँदैछ।
2: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए। राई र लामिछानेलाई संयुक्त रूपमा 5,08,79,70,633 रूपियाँ बिगो कायम गरिएको थियो। जोशीलाई एकल रूपमा 5,78,96,86 बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।
1: राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा 12 परीक्षा फल प्रकाशित गरेको छ। गत वैशाख 14 देखि 27 गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमिततर्फ परीक्षामा सहभागी कुल 3,32,241 विद्यार्थी मध्ये 2,31,770 जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। 1,04,71 विद्यार्थीको भने नन ग्रेड प्राप्त भएको छ। यो संख्या कुल परीक्षार्थीको करिब 30.25% हो। नियमित र आंशिक गरी यस पटक 4,95,170 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये आंशिक तर्फका 36,420 जना उत्तीर्ण भएका छन्। दुवैतर्फका करिब 64.31% परीक्षार्थी उत्तीर्ण भएका हुन्। परीक्षामा अमर्यादित गतिविधि गर्ने 40 जनाको भने परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। दुई विषयमा एनजीए आएका वा बढ़ीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीको मौका परीक्षाको समय तालिका चाँडै नै सार्वजनिक हुनेछ। नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसएमएसबाट थाहा पाउन सकिने बोर्डले जनाएको छ।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको छलफलमा उठाएका प्रश्नको जवाब दिने क्रममा उनले उत्पादनमूलक र आफै तिर्दै जाने क्षेत्रमा लगानी गरेकाले ऋण लिने विषयबारे विरोध गर्न आवश्यक नभएको बताए। मन्त्री वाग्लेले भने
3: ऋण लिनु खराब होइन, ऋण लिनुपर्छ। हाम्रो त बाध्यतामा अवस्थै छ, 30 खर्ब त बोकेर हिँडिराखेका छौं। कहाँ सदुपयोग गरियो त्यो उल्लेख्य हो र त्यसमा मान्यज्यूहरूले ठूलो निगरानी गर्नुपर्ने हुन्छ। र आजका दिनमा पनि रातो किताबहरू हेर्नुभयो भने मान्यज्यूहरूले देख्नुहुन्छ बढी सड़क पूर्वाधार, ट्रान्समिसन लाइन, यस्तैमा नै हो हाम्रो ऋणको लगानी। र त्यो ऋणको सौन्दर्य के हो भने त्यस्तो खालको ऋण दे पे फर देमसेल्भ, त्यो आफै तिरिँदै जाने हैसियत बनाउने खालको लगानी हुन्। त्यसले आर्थिक वृद्धि सृजना गर्छ, त्यसले आमदानी सृजना गर्छ र हाम्रो ऋण तिर्ने क्षमता, ऋण लिएर घिउ खान पो भएन त, उत्पादन मूलक गतिविधिमा लगानी गर्न हुन्छ र त्यो इतिहास हाम्रो जारी रहेको झण्डै 65 वर्ष भयो।
2: अर्को प्रसंगमा मन्त्री वाग्लेले नयाँ आर्थिक वर्षको बजेट सन्तुलित रहेको दावी गरेका छन्। उनले भने
3: 21 खर्बको बजेट, यति ठूलो बजेट पनि बनियो, त्यो पनि गलत भाष्य थियो। मैले हिजो अलिकति चिरे होला। बजेटको आकार पनि जीडीपीको सापेक्षतामा तुलना गर्ने हो भने निर्मम अनुशासनमा बाँधिएर ल्याइएको बजेट, फुक्का फाल बजेट ल्याउने छुट थियो हामीलाई। जनादेश हेर्ने हो भने त 25 खर्ब 26 खर्ब ऋणै ऋण, राजस्व उठाउने पनि अस्वाभाविक लक्ष्य राखेर हामीले 25 खर्बकै ल्याइदिया भए पनि अब यत्रो म्यान्डेट छ ल्याइदिन्थ्यो त नयाँ सरकारले, त्यसरी गरेनौ। विगत 12 वर्षको सबभन्दा सानो बजेट हो यो। भ्रम त अर्कै छरिया छ, कति ठूलो बजेट बेलुन जस्तो, कार्यान्वयन हुँदैन भनेको पनि सुन्यो। आधारभूत अर्थशास्त्रको अपर्याप्त बुझाई।
2: अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्न सक्ने बताएका थिए।
1: सरकारले नेपाल धितपत्र बोर्ड सेबोनको अध्यक्षमा कैलालीका गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको बैठकले भट्टलाई सेबोन अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री विक्रम तिमाली सिन्हाले जानकारी दिए। यस्तै बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्शनको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको संचार मन्त्री विक्रम तिमाली सिन्हाले जानकारी दिए। बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने
4: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
1: कान्तिपुर डायरी म पप्रेकको पालो।

अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स, तीन दशक देखि नेपाली मनको रंग।
1: ब्रेक पछि कान्तिपुर डायरीमा

0: गरे देशको समग्र विकास र भावी पुस्ताको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने विज्ञहरूले टिप्पणी गरेका छन्। कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दछौं।
1: राष्ट्रिय पोषण आकलनको प्रारम्भिक प्रतिवेदन अनुसार 6 महिनादेखि 59 महिनासम्मका 9% बाल बालिकामा दुब्लोपन देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण एनडीएचएस 2022 को प्रतिवेदन अनुसार सन् 2021 8% बाल बालिकामा यस्तो समस्या देखिएको थियो। यो अध्ययनले 26% बाल बालिकाहरू कम उचाइको रहेको समेत देखाएको छ। यसअघि सन् 2022 एनडीएचएस प्रतिवेदनले देशभर 5 वर्ष मुनिका 25% बाल बालिकाको उचाइ उनीहरूको उमेर भन्दा कम रहेको देखाएको थियो। परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाले पोषणको अवस्था खराब हुँदै गएको बताए। दुब्लोपनालाई पोषणको जटिल अवस्था मानिन्छ, यसका लागि आपतकालीन स्वास्थ्य उपचार जरूरी पर्न सक्छ। स्वस्थ बालबालिकाको दाँजोमा जटिल कुपोषणबाट ग्रसित बालबालिकाको मृत्यु हुने जोखिम 10% धेरै रहने विज्ञहरू बताउँछन्। दुब्लोपनको समस्या 10% भन्दा धेरैमा देखिएपछि बाल मृत्यु दर तीव्र बढ्न सक्ने चेतावनी पनि उनीहरूले दिएका छन्। बालबालिकाले पर्याप्त पोषिलो खाना नपाउँदा र संक्रमणको शिकार हुँदा कुपोषणको समस्या देखिन्छ। खाना पाएकाहरूमा पनि आवश्यक प्रोटिन र पोषणको कमी छ। पोषणविद डाक्टर अतुल उपाध्यायका अनुसार 2 लाख भन्दा बढी बाल बालिकामा दुब्लोपन देखिनु अत्यन्त खतरनाक अवस्था हो। झाडा पखाला जस्ता सामान्य रोगबाट पनि यस्ता बाल बालिकाको मृत्यु हुन सक्छ। 5 वर्ष मुनिका बाल बालिकामा शीघ्र कुपोषणको दर मध्य प्रदेशमा सबैभन्दा बढी 13.2% छ। त्यस्तै सुदूरपश्चिममा 10.4%, जबकि त्यहाँ सन् 2021 5.1% मात्र थियो। त्यसै गरी कोशीमा 7.3%, कर्णालीमा 7.2%, लुम्बिनीमा 9%, गण्डकीमा 4.8% र बागमतीमा 4.4% रहेको छ। तथ्याङ्क अनुसार केही स्थानीय तहमा अवस्था भयावह देखिन्छ। सुनसरी जिल्लाको कोशी गाउँपालिकामा 5 वर्ष मुनिका सबैभन्दा बढी 36.5% बाल बालिका दुब्लोपनको समस्याबाट पीड़ित छन्। त्यसै गरी सर्लाहीको हरिपुर नगरपालिकामा 27.1%, रौतहटको राजपुरमा 21.8% र सर्लाहीको चक्रघट्टा गाउँपालिकामा 21.2% बाल बालिकामा दुब्लोपन पाइएको छ। अन्य प्रभावित क्षेत्रहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिकामा 21%, बाराको देवताल गाउँपालिकामा 20.9%, बर्दियाको गुलरिया नगरपालिकामा 20.3%, रौतहटको गुजरा नगरपालिकामा 20%, सिराहाको बरियारपट्टी गाउँपालिकामा 19.6% र डोटीको दिपायल सिलगढ़ी नगरपालिकामा 9.6% बाल बालिकामा यो समस्या देखिएको छ। दुब्लोपन जस्तै उचाइ कम हुनु पनि दीर्घकालीन समस्या हो। खराब पोषण र बारम्बार हुने संक्रमणका कारण बालबालिकाको वृद्धि र विकास अवरूद्ध भएर यस्तो समस्या निन्तन छ। यस्ता बालबालिकाहरूमा उमेर अनुसारको उचाइ विश्व स्वास्थ्य संगठनको मानक औषध भन्दा निकै कम हुन्छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा देशकै सबैभन्दा बढी 36.2% बाल बालिका उचाइ कम हुने समस्याबाट पीड़ित छन्, जबकि एनडीएचएस 2022 प्रतिवेदनमा यो दर 33% मात्र थियो। त्यसै गरी मध्य प्रदेशमा 31.1%, लुम्बिनीमा 30%, सुदूरपश्चिम र गण्डकी प्रदेशमा समान 25.3%, कोशीमा 24.7% र बागमती प्रदेशमा 23.7% बाल बालिकामा औसत मानक भन्दा कम उचाइ रहेको पाइएको छ। प्रतिवेदन अनुसार कर्णाली प्रदेशका 15% बाल बालिकाहरू गम्भीर कम उचाइको मापन भन्दा निकै कम छ। गम्भीर कुपोषणले यस्तो गम्भीर अवस्था निम्ताउँछ। चिकित्सकहरूका अनुसार तत्कालै उपचार गरेर दुब्लोपनामा सुधार ल्याउन सकिन्छ, तर कम उचाइको समस्याको उपचार असम्भव छ। मध्य प्रदेशमा कम तौलको समस्या सबैभन्दा धेरै रहेको प्रतिवेदनले देखाएको छ। मध्यमा 24.4%, लुम्बिनीमा 20.1%, कर्णालीमा 19.4%, सुदूरपश्चिममा 18.9%, कोशीमा 14.5%, बागमतीमा 9.9% र गण्डकी प्रदेशमा 9.8% बाल बालिका कम तौलका छन्। यसै गरी प्रतिवेदनले 15% बालिका र 4% बालकहरूमा दुब्लोपनको समस्या रहेको उल्लेखेको छ। जातीय क्षेत्रीय र धार्मिक समूहहरूलाई वर्गीकरण गरेर गरिएको यस अध्ययन अनुसार सबैभन्दा बढी 13% मुस्लिम बाल बालिकामा दुब्लोपन पाइएको छ। मधेसी समुदायमा 12.4% र दलित समुदायमा 11% बाल बालिका दुब्लोपनबाट पीड़ित छन्। त्यस्तै जनजाति समुदायका 7% र ब्राह्मण क्षेत्रीय समुदायका 6% बाल बालिकामा दुब्लोपन देखिएको छ। यो समस्या शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा बढ़ी देखिन्छ। विज्ञहरूका अनुसार निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पारेको छ। यही कारण कुपोषण वृद्धि भएको हुन सक्छ। उनीहरूका अनुसार आर्थिक अभावका बेला मानिसहरूले सबैभन्दा पहिले खाद्यान्न र दिउँसोको खाजामा खर्च कटौती गर्छन्। कतिपय मानिसहरू दूध र अन्य प्रोटीनयुक्त खानेकुराहरू समेत कम गर्न बाध्य हुन्छन्। त्यसै गरी जंक फूड खानेकुरा र चिनीयुक्त पेय पदार्थको बढ़दो प्रयोगले पोषणको अवस्था झनै बिग्रिएको छ। पोषणको अवस्था

0: खस्कनुमा धेरै कारक जिम्मेवार हुन सक्छन्। पोषणविद उपाध्यायले भने अन्य उमेर समूहका मानिसहरूमा अध्ययन गर्दा पनि यस्तै समस्याहरू देखिन सक्छन्। यसले बालबालिकाको शारीरिक स्वास्थ्य वृद्धि र बौद्धिक विकासमा गम्भीर असर पुर्याउन सक्ने भएकाले समयमै कुपोषणको सम्बोधन गर्न जरूरी रहेको विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार मानसिक विकासमा हुने अवरोधले वयस्क अवस्थामा उनीहरूको उत्पादकत्व सीमित बनाउँछ, विभिन्न रोगहरूको संक्रमणको जोखिम बढ़ाउँछ र अन्तत देशको समग्र प्रगतिलाई नै प्रभावित गर्छ। कुपोषण एक गम्भीर जनस्वास्थ्य समस्या हो जसले देशको समग्र विकास र प्रगतिलाई ठप्प पार्छ। डाक्टर अरूणा उप्रेतीले भनिन्, यो एक त्यस्तो राजनीतिक मुद्दा हो जसलाई पुस्तौंदेखि उपेक्षा र व्यवस्था गरिँदै आएको छ। कुपोषणको समस्याले वर्तमान पुस्तालाई मात्र नभई आगामी भावी पुस्तालाई समेत असर पुर्याउँछ। देशले दिगो विकास लक्ष्यहरू एसडीजी हासिल गर्ने प्रतिबद्धता जनाएकाले बालबालिकाको पोषण स्थितिमा सुधार गर्ने अन्तर्राष्ट्रिय दायित्व पनि नेपालको छ। यी दिगो विकास लक्ष्यहरूले सन् 2030 सम्ममा संसारबाट गरिबी, भोक र सबै प्रकारका असमानताको अन्त्य गर्ने उद्देश्य राखेका छन्। दिगो विकास लक्ष्यहरू पूरा गर्न नेपालले विद्यमान 25% कम उचाइलाई 15%मा झार्न जरूरी छ। त्यस्तै विद्यमान 8% दुब्लोपनलाई 4%मा, 19% कम तौलका समस्यालाई 10%मा र हाल 43% भन्दा बढ़ी रहेको रक्त अल्पत्तालाई 10%मा झार्नुपर्ने हुन्छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: Red Bull Bub

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 7,15,50,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। कुल बजेट मध्ये 55.1% चालू खर्च र 44.9% पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। आज नगरसभा उपप्रमुख मञ्जुदेवी गुरूङले बजेट प्रस्तुत गर्दै महानगरले आगामी आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारबाट वित्तीय हस्तान्तरणतर्फ 3,18,60,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरेको जनाइन्। शनिबार बजेट सार्वजनिक गर्दै त्यसमध्ये 2,61,91,00,000 रूपियाँ सशर्त अनुदान रहने उनको भनाइ छ। यस्तै 5,50,00,000 रूपियाँ विशेष अनुदान, 1,82,00,000 रूपियाँसम्म पूरक अनुदान तथा 49,37,00,000 रूपियाँ समानीकरण अनुदान रहने बताइएको छ। उपप्रमुख गुरूङले आगामी आर्थिक वर्षका उद्देश्य तथा प्राथमिकता कार्यान्वयन गर्न संघ प्रदेश र महानगरको आन्तरिक स्रोतलाई आधार मानेर बजेट तयार गरिएको बताए। बजेट नगरसभाबाट छलफलपछि पारित गरिनेछ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायल र लेबनानको विद्रोही समूह हिजबुल्ला युद्ध विराम गर्न सहमत भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। यद्यपि इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा तीव्र हमला गरेर 47 जनाको मृत्यु भएको छ। यता हिजबुल्लाले गरेको आक्रमणमा पनि 4 जना इजरायली सैनिक मारिएका छन्। यो नयाँ सम्झौताले दुवै पक्षबीच जारी भिडन्तको अन्त्यको आशा भनी गरिएको छ, जसले अमेरिका इरान शान्ति सम्झौतालाई सम्म प्रभाव पार्ने बताइएको छ। इजरायली सेनाले युद्ध विराम कार्यान्वयनमा गएको बताए पनि भइपरि आउने खतरालाई सैन्य बलले हटाउने दावी गरेका छन्। हिजबुल्लाले भने युद्धविरामको बारेमा पुष्टि गर्न बाँकी रहेको छ। हिजबुल्लाका महासचिव शेख नयम क्यासिमले हिजबुल्लालाई खत्तम गर्ने योजना भने असफल भएको टिप्पणी गरेका छन्।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ गुड।
3: विश्वकप फुटबलमा आयोजक अमेरिकाले लगातार दोस्रो जित निकालेको छ। सिएटल स्टेडियममा भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 गोलले पराजित गरेको हो। अमेरिकाले 11:43 गोल गर्यो। यस्तै आज राति भएको अर्को खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1-0 गोल अन्तरले हराएको छ। यसैबीच अहिले जारी अर्को खेलमा 5 पटकको विश्व विजेता ब्राजिलले हाइटी विरूद्ध प्रतिस्पर्धा गरिरहेको छ। यो समाचार तयार पार्दासम्म ब्राजिलले 2-0 गोलको अग्रता लिएको छ। ब्राजिलले 23 र 36 मिनटमा गोल गर्दै अग्रता लिएको हो।
2: अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागका केही स्थानमा साधारणतया बादल लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञानले जनाएको छ। मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 32 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:03 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 7:09 मिनटमा हुनेछ।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
1: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 029 590 6667 र 98 4 20 22 6667।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ। म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860946000
7: र 9919376375।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 9843347262,
5: 9010555580
10: र वाट्सएप नम्बर 9852028646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-0090-0062।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98-615-39-444
6: र 029-590-155।
7: More style, more design. Total Tailors.
8: नमस्कारे वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842577841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
21: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पुर्ताल नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै।
22: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
23: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
24: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
25: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
26: किन त काका?
25: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
26: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
25: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
26: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
25: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
26: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
25: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
26: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
25: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
26: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
25: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
26: प्रोप्राइटर सुनु एन भीम कदाइली।
25: सम्पर्क 0294400084 र 9804545827।
27: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संघ सभा 95.5 MHz।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
3: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60580, 99-520-160580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खातबारी 1, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
8: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला।
10: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98-433-47-262,
9: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

0: यो हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। यो हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। यो हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 7401।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन।

0: आज आजको राशिहरूबाट संकेत सिंह राशिलाई ग्रहबाट संकेत देख्न सकिन्छ। आजको दिनमा उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ, मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू पनि बन्दै जान सक्ने सम्भावनाका योगहरू राम्रा छन्। सोचेका कामबाट सकारात्मक हुँदै आजको दिन तपाईँको लागि सफलतापूर्ण राशिबाट संकेत देख्न सकिन्छ। अलिकति काममा विशेष ध्यान दिनुहोला, अप्ठ्यारो स्थितिहरू उन्नति र प्रगतिहरू हुँदै जाने खालका योगहरू पनि राम्रा छन्, मान सम्मानमा वृद्धि हुन्छ। आजको दिनमा तपाईँको लागि केही कामबाट पनि आलस्यपनहरू आइपर्न सक्ने योग राशिमा संकेत छ। उन्नति र प्रगतिको लागि आजको दिनमा सकारात्मक ऊर्जा प्राप्तिको लागि दिन शुभ छ। धर्म कर्ममा रुचि बढ्ने आजको राशिबाट संकेत देखिए तापनि घरमा अतिथिहरूको आगमनले मन भने हर्षित राशिबाट संकेत छ। आठौं बृहस्पतिले धर्म कर्ममा रुचि कम दिन सक्छ। जागिरमा अलिकति केही दण्ड जरिवाना तिर्नु पर्ने अथवा केही सजाय भोग्नु पर्ने युग देख्न सकिन्छ। काममा असफल आजको दिन केही कामबाट पनि कमजोरी बन्ने खालको युगहरू भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। सोचेका कामहरूबाट परिपूर्तिहरू राम्रो देख्न सकिन्छ। इष्टमित्रहरूले पनि साथ र सहयोग गर्न सक्ने खालका योगहरू राशिमा संकेत छन् भने मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा सोचेका कामहरूबाट पनि सकारात्मक ऊर्जा मिल्ने खालका योगहरू छन्। इष्टमित्रहरूले पनि साथ दिने योग राशिमा संकेत छ भने गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरूबाट सहज मिल्ने खालका योगहरू पनि राशिमा संकेत देखियो। इष्टमित्रहरूले साथ दिँदा मन भने एकदम हल्का र प्रसन्न रत रहने आजको राशिबाट संकेत ग्रहमा देख्न सकिएको छ।
1: के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 698 91 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिन कि आपाउने दिन कि बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्नले जन्तर बीज लौन्या जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै म उपस्थित छु ज्योतिष पण्डित लक्ष्मण सुवेदी. हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु. हामीलाई सम्पर्क गर्दै तपाईँहरू दुईटा नम्बरबाट हामीलाई फोन गर्न सक्नुहुन्छ. आज कता कता कार्यक्रमहरूमा केही गडबडी समस्याहरू भइरहेको जानकारी प्राप्त भएको छ, तर हाम्रो सनातन रेडियो नेटवर्कको टिमबाट भने केही समस्या भएको छैन. हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं. हामी यतिखेर यात्राको क्रममा छौं. कहिलेकाहीँ प्राविधिक समस्या आइहाले पनि हामी जानकारी तपाईँहरूलाई गराउनेछौ, तर हामी तपाईँलाई अहिलेसम्म केही पनि समस्या नभएको जानकारी गराउँदै अब सिधा फोनबाट तपाईँसँग मेरो कुराकानी रहन्छ. तपाईँहरूले हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा गर्नुभएका कमेन्ट पनि हामी अवश्य विभाजन गर्छौं. तपाईँलाई पहिले कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा पनि स्वागत गरिहाल्छु. को हुनुहुँदो रहेछ, कहाँ देखि हुनुहुन्छ? जय श्री राधे राधे. कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्खुवासभाबाट. हजुरको शुभ नाम? शारदाजी आरामै हुनुहुन्छ? फोन लाग्यो होइन? चैनपुरबाट होइन? भेट पनि भएको होइन? चिना पनि बनाएको होइन? होइन ल ठिक छ. जेस मलाई भेट्दा कस्तो लाग्यो? त्यहाँ
1: एकदम खुसी लाग्यो. गुरुबालाई भेट्न पाउँदाखेरि त अर्कै मात्रै भएर एकदम मलाई रमाइलो लाग्यो.
0: है राम्रो लाग्यो. अहिले कार्यक्रममा आउनुभयो, रेडियो सङ्घको स्वर सुन्दै हुनुहुन्छ चैनपुरबाट. कसको बारेमा हेर्नु आज?
1: मेरो भतिजीको छोरीको बारेमा.
0: भतिजीको छोरीको बारेमा. साल महिना गते समय भन्नु त?
1: 2065 साल
0: भन्नुभयो?
1: 2065 साल.
0: कुन महिना?
1: साउन 25 गते.
0: 65 सालको साउनको 25 गते के बार परेको थियो?
1: शनिबार 4:30 बजी.
0: 4:30 कुन बारको राति, कुन बारको बिहान, अनि कुन जिल्लामा जन्म भयो?
1: शुक्रबारको राति शनिबारको बिहान पङ्ख सभामै हो गुरु.
0: कति गते राति, कति गते बिहान भएको जन्म?
1: 24 गते राति, 25 गते बिहान गुरु.
0: है यहाँबाट हेर्दाखेरि चाहिँ विशाखा नक्षत्रको पहिलो पावबाट तीर्थ कुमारी छोरी होइन? तीर्थकुमारी नाम आउँछ. राहु र केतुले काल सर्प एक बनाएको छ. जिन्दगीमा संघर्ष धेरै गर्नुपर्छ यस्तो व्यक्तिहरूले. साथ साथमा 65 सालका मान्छे सातौं राहु र लग्नमा सूर्यले दृष्टि सप्तम घरमा देखेको छ. दुईटै अरिष्ट ग्रह हुन्. दुईटै अरिष्ट ग्रहले सप्तम घरमा दृष्टि गर्दाखेरि अलिकति वैवाहिक जीवनमा समस्या आउँछ. काल सर्पको शान्ति गराउनु अहिलेको अवस्थामा 31-12 वर्ष पछाडि है 31 वर्षसम्म चाहिँ शनि भन्ने गरेर चलेको छ है. शनिले धेरै कुरामा अप्ठ्यारो पार्छ है त? के छ विशेष?
1: अनि कुन राशि हुन्छ गुरु?
0: राशिको नाम तुला राशि हुन्छ. राशिमा उठेको नाम चाहिँ तीर्थ कुमारी नाम आउँछ. तुला राशि 7 राशि हुन्छ है. 65 सालको साउनको 24 गते. हजुर
1: उसको काल सर्वे परेको छ, शान्ति गर्नुपर्छ गुरु.
0: काल सर्पयोग मजाले परेको छ, यसले वैवाहिक जीवन पनि बिगार्छ, आमा र बाबाको सम्बन्ध पनि बिगार्छ, भोलि त्यहाँबाट अन्य कुराहरू पनि बिग्रिन सक्छ. जिन्दगी असाध्य सङ्घर्षमय हुन्छ. विशेष ध्यान दिएर अगाडि बढ्दै अगाडि बढौँ, किनभने अहिलेको अवस्थामा यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 18 वर्षको बच्चीलाई यतिखेर उल्का पनि छ, शनि पनि छ, कालसर्प छ, सातौं राहु छ, सङ्गत यति मजाले बिग्रिएको छ, टाउको यति मजाले दुख्छ नि, टाउको रन रन रन रन भएर टाउको दुख्छ. अब अर्का आचिना हेरा हुनुहुन्छ, आफ्नो बाबा ठ्याक्क थाहा हुन्छ हो कि होइन, थाहा हुन्थ्यो. टाउको दुख्छ अरे, धेरै कुरामा समस्या छ. यही यही घरको परिवारमा घरको अलिकति पूर्व पूर्वपट्टि दक्षिण दक्षिणपट्टिको साइडमा एकजना कोही मान्छे अकालमा फ्याट्टै मरेको छ. उमेरमै लाउँ लाउँ खाउँ खाउँ भन्दा भन्दै मर्ने व्यक्तिलाई अकालमा मृत्यु भएको भन्छु मैले. को छ? को छ?
1: सानो बच्चा चाहिँ खस्नु भएको अरे.
0: कति वर्षको? अनि अनि होइन त नि लाउ लाउ खाउँ खाउँ भन्ने बेला अब त्यही त हो नि सानो बच्चा मरे पनि अकाल हो क्या अकालमा मृत्यु भएको दोष अब घरमा सप्ताह लाउने तयारी गर्ने सूर्य ग्रहणको शान्ति गर्ने सातौं राहु कालसर्प सबैको गर्ने कवचहरू धारण गर्ने सबै काम गर्ने क्या मैले थोरै बोल्छु धेरै बोल्दाखेरि समय वेस्ट हुन्छ बेकार यस्तो हुन्छ ज्योतिषमा के लेखेको हुँदैन भने तपाईँले कति वर्षमा गर्ने भने लेखाउँ हामीले जानकारी गराएपछि तुरन्तै गर्ने है किनभने कालसर्पको जिन्दगीभरि हुन्छ पितृको जिन्दगीभरि हुन्छ शनि ग्रह चाहिँ 12 वर्षदेखि 31 वर्षसम्म छ
1: अनि घरको वास्तु कस्तो छ गुरु
0: वास्तुको लागि ठिकै हुन्छ अलिकति खाना पकाउने ठाउँ पश्चिमपट्टि आगो बल्छ घरको हो
1: हजुर बल्छ
0: अब त्यो राम्रो हुँदैन थियो अब के भन्ने खै भन्दाखेरि सुन्नुहुन्न भन्दाखेरि मान्नुहुन्न होइन के भन्छ नि अब त्यही अलिकति ग्रहमा दोष छ है अब यस्तो बच्चालाई पढाइको लागि ठिकै छ नराम्रो छैन विद्यास्थानको मालिक मंगल भएकाले टेक्निकल आइटम अथवा चाहिँ बृहस्पति राम्रो भएकाले ब्याङ्किङ सम्बन्धी पनि राम्रो हुन्छ है
1: हजुर
0: ब्याङ्किङ सम्बन्धी अथवा चाहिँ टेक्निकल सम्बन्धी राम्रो हुन्छ दुई अङ्क राम्रो हुन्छ रातो सेतो रङ राम्रो हुन्छ पहेँलो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ दुई अङ्क राम्रो हुन्छ है सबैसँग राम्रो हुन्छ र सबैसँग राम्रो हुन्छ ग्रह शान्ति गराउनु पूजा पाठ गर्नु होइन संसारै संसारै एउटाबाट छैन यो सबै बिग्रेको भन्दा बिग्रिने मान्छेकोबाट गरेको राम्रो हुँदैन होइन
1: हुन्छ गुरु जय श्री राधे गुरु
0: राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष गरी जानकारी दिने एउटा प्रयास गर्छु हामी हरेक दिन तपाईँहरूसँग भएका भूत भविष्य अनि तपाईसँग भएका विभिन्न जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं धेरैतिरबाट हामीलाई यतिखेर मेसेजहरू कमेन्टहरू आइरहेको छ रेडियो भोजपुरबाट कार्यक्रम किन बजेन भनेर धेरै गुनासो गर्नुभएको छ रेडियो भोजपुर सदाका लागि बन्द भएको जानकारी गराउँछु रेडियोबाटै अब धेरैवटा रेडियोहरूबाट यस्तै समाचारहरू नआओस् भन्ने हो तर धेरै धेरैबाट अब यो आजभोलिको राजनैतिककरण अथवा भनौँ आर्थिक अवस्था अथवा समयको पाबन्दी है अलिकति तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ सबै कुराबाट रेडियो बन्द हुने क्रममा छन् तपाईँहरू कार्यक्रम जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा कहिलेकाहीँ रेडियोमा कार्यक्रम बजेन कहिलेकाहीँ रेडियोमा समस्या भयो भने हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ हामी हरेक दिन हामी तपाईँलाई कुन रेडियोबाट तपाईँको घरमा कार्यक्रम प्रसारण भइरहेको छ जानकारी लिने कारण त्यही हो र अब तपाईँको गाउँमा रेडियो छैन अब सुन्न सक्नु भएन भने कुन रेडियोबाट कार्यक्रम प्रसारण गरिदिँदा तपाईँको घरमा रेडियो बज्छ त्यो पनि जानकारी गराउनुहोला हरेक जिल्ला हरेक हरेक पालिका हरेक प्रदेशबाट हामी यतिखेर एकै साथमा सात प्रदेशबाटै 77 जिल्लाबाट यो आवाजलाई गुन्जयमान गराइरहेका छौं विडम्बना यो छ हामी जति धर्म संस्कार र संस्कृतिको बारेमा जानकारी गराउँछौ तपाईँलाई अलिकति केही कुरा कहिलेकाहीँ भनेको नमान्दिँदा अप्ठ्यारो स्थिति आउन सक्छ त्यसो भएको हुँदा विशेष ध्यान दिनुको लागि अनुरोध गर्छु हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान भन्ने गर्ने एउटा प्रयासमा लागिरहेका छौ यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर कल्पनाजी हरामी हुनुहुन्छ कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कल्पनाजी यतिखेर हाँसीमा रेडियो सिद्ध गङ्गाबाट कार्यक्रम बजिरहेको छ कि छैन अहिले आज बजिरहेको छ होइन अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्नुहुन्छ आज भन्नु त साल महिना गते समय ए हजुर कल्पनाजी साल महिना गते समय भनिदिनु न फटाफट है 2082 साल कुन महिना? माघ महिनाको 2 गते के बार परेको थियो?
2: शुक्रबार साँझ 5:50 मिनटमा।
0: कुन जिल्लामा भयो जन्म चाहिँ छोरीको?
2: अर्घाखाँची
0: जिल्लामा। हो आफ्नै छोरी होइन? घरमै भयो कि हस्पिटलमा भयो? यहाँबाट हेर्दाखेरि छोरीको लागि राशिको नाम के देखिन्छ भने मूल नक्षत्रको दोस्रो पावबाट नाम जोडिएको छ। यो कुमारी धनु राशि हुन्छ, त्रयोदशीको तिथिमा जन्म भएको छ। लग्न कर्कट देखिन्छ। कर्कट लग्नको मालिक चन्द्रमा हो। चन्द्रमा 6 घरमा असाध्य रोगी, चिसोबाट जोगाउनुपर्छ, छालाबाट जोगाउनुपर्छ, नसाबाट जोगाउनुपर्छ। धेरै कुरामा समस्या आउने खालको योग लक्षण देखियो है। विशेष शान्ति स्वस्थ विशेष पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो देखिन्छ। एक नम्बरमा। अर्को नम्बरमा यो छोरीको लागि चाहिँ महालक्ष्मी एक परेको छ। भोलिको दिनमा सम्पत्तिहरू धेरै कमाई हुन सक्छ, राम्रो छ, आर्थिक अवस्था उन्नति हुन्छ। मूलको दोस्रो पाउले आमा पिर्ने भन्छ क्या शास्त्रले, मूल नक्षत्रको दोस्रो पाउमा परेको छ। आमा पिर्ने मूल भन्छ यसलाई। आमा पिर्ने मूलको लागि शान्तिहरू गराउँदै पूजा पाठहरू गराउँदै उन्नति प्रगतिमा अगाडि बढ्नुहोला, राम्रो हुँदै जानेछ। ठिक छ, अहिले त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छन् ग्रहहरू, नराम्रो त्यस्तो अवस्थाहरू छैन। ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजा पाठहरू गर्ने अगाडि बढ्दै जाने राम्रो हुन्छ। के छ विशेष, केही छ जिज्ञासा? बाबा आमासँगको सम्बन्ध राम्रै छ, घर परिवारमा राम्रै छ भने अलिकति स्वास्थ्यमा र आमा पिर्ने मूलमा जन्म भएकाले अब धेरै कुरामा समस्या त्यसले नै ल्याउन सक्छ। शान्तिहरू गर्दै पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है त। अरू केही छ कि छुट्यौ? 2 अङ्क राम्रो हुन्छ। सबैभन्दा राम्रो तपाईँको छोरीको लागि रातो सेतो रंग राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे श्याम। अब कटाइहाल्ने, अब कति वर्षमा होइन, सकभर चाँडै कटाएको राम्रो हुन्छ है राधे। दिउँसो मलाई एकचोटि फोन गर्ने कष्ट गरिसकेन हजुरहरू। हजुरहरू दिउँसो फोन गर्ने चाहिँ इच्छा राख्नुहुन्न, के गर्ने खै, कार्यक्रम बजिरहेको बेला मात्र याद आउँछ, छोरा गर्न प्रासन, छोरी गर्न प्रासन, काम छैन, सबै दिउँसो फोन गरेर सोध्नुपर्छ यस्तो कुराको लागि है राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो कल्पनाजी हामीसँग यतिखेर। अर्घाखाँचीबाट जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिँदै हामी अगाडि बढ्ने प्रयासमा छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा नेपालभरबाट कार्यक्रम तपाईँसँग सुन्दै गर्दा धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा लागिरहन्छौं। एकैछिन विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु। हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
8: क्या तम आफ्ना गया दिन कि आपाउने दिन कि बारेमा जान्न चाहन्छौ? तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
9: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या।
8: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
9: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ, आज संगीतमय पुराण लगाउने कि लेखालाई सम्झन सकन्छौ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौं। एउटा कमेन्ट असाध्यै घटलाग्दो कमेन्ट आयो, म कमेन्ट पढिहाल्छु। हामीलाई हाम्रो पात्र एप्लिकेशनबाट यतिखेर एउटा कमेन्ट आएको छ, वेदना मगरबाट। श्री राधे गुरु भन्नुभएको छ, सञ्चय विशिन्छ गुरु भन्नुभएको छ, एकदम ठिक छु, म पदमपुरबाट सनातन रेडियो नेटवर्क सुन्दैछु भन्नुभएको छ। उहाँले यो चितवन जिल्लाको कालिका नगरपालिका पदमपुर भन्ने ठाउँबाट सुन्दै हुनुहुन्छ। उहाँको जिज्ञासा रहेको छ, लेख्नुहुन्छ, मेरो जिज्ञासा, गीता पढ्दा एकैचोटि सबै पढ्ने हो कि दिनमा एक पेज पढ्ने हो नि गुरु? राधे राधे भन्नुभएको छ। यो गीता वास्तवमा यो प्रश्न सबैको मनमा हुन सक्छ। गीता मैले धेरै गीता बाँडे, धेरैको इच्छा पूरा गरियो, धेरैको इच्छा पूरा हुन बाँकी होला अथवा के होला आफ्नो ठाउँमा छ। संसारमा सबैलाई खुसी पार्नले गाह्रो हुँदो रहेछ कि। अब हामीले खुसी पार्ने भनेको धार्मिक कृत्यबाट, हामीले खुसी पार्ने भनेको धर्म कर्म संस्कार र संस्कृतिको ज्ञानद्वारा हो। तपाईँहरू सबैलाई त्यो ज्ञान नपुगेको हुन सक्छ, कतिलाई हाम्रो ज्ञान मन नपरेको हुन सक्छ आफ्नो ठाउँमा छ। तर गीता धेरै बाँडियो, गीता बाँड्नेले धेरैलाई प्रश्न गर्न पनि कता गर्ने के गर्ने फोन लाग्दैन भन्ने हुन सक्छ। दिउँसो मजाले फोन लागेको छ, दिउँसो कसैको फोन आउँदैन, धेरैचोटि प्रयास गर्नु पर्दैन, एकचोटि दुईचोटि प्रयास गर्ने बित्तिकै दिउँसो तपाईँ र मेरो कुराकानी अवश्य मेवा हुन्छ। त्यसो भएको हुँदा तपाईँहरूले फोन गरेर हामीसँग प्रत्यक्ष दिउँसो पनि कुराकानी गर्न सक्नुहुन्छ। यो गीता कति पढ्ने, कतिखेर पढ्ने, कस्तो अवस्थामा पढ्ने, धेरैको मनको जिज्ञासा हो। वेदनाजीले हाम्रो पात्रमा कमेन्ट गर्नुभएको रहेछ, यो कमेन्टलाई आज म यहाँबाट अब वाचन गरे। यसको उत्तर के हो भने, गीता पहिले किन पढ्ने भन्ने प्रश्नमा तपाईँहरू ढुक्क हुनुपर्छ। कति पढ्ने बा गुरुले भनिहालो पढिदिउँ न त भनेर पढ्ने हो कि धर्मको लागि पढ्ने हो कि ज्ञानको लागि पढ्ने हो, यो सबै कुरा बुझेर तपाईँहरूले अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। किनभने गीता यसको उत्तर सुन्नु होला। अब गीता दिनदिनै पढ्ने हो, गीता एकचोटि पनि पढ्ने हो, गीता सयौंचोटि पढ्ने हो, गीता एक दिनमै पुरै पढ्ने हो, गीता एक दिनमा एक श्लोक पनि पढ्ने हो, यसको उत्तर सबैवटा उत्तर तपाईँको लागि छ। तर वास्तवमा गीता किन पढ्नुभयो तपाईँले भन्ने कुरामा तपाईँले आफूलाई प्रश्न गरेर आफैबाट उत्तर खोज्ने प्रयास गर्नु भन्न खोजेको। गीता पढ्दा तपाईँलाई फाइदा के हुन्छ, किन पढेको गीता भन्दा, गीता दुई हिसाबले पढिन्छ, एउटा गीता ज्ञानको हिसाबले र अर्को गीता धर्मको हिसाबले। धर्म संस्कार र संस्कृतिको हिसाबले गीता पढ्दै हुनुहुन्छ भने हरेक दिन सक्नुहुन्छ एक अध्याय पाठ गर्नुहोस्, सक्नुहुन्न भने एक श्लोक पनि पाठ गर्नुहोस्, एक पाना पाठ गरे पनि हुन्छ। कति गरिन्छ निरन्तर गर्ने पाठ, त्यो चाहिँ एउटा धर्म संस्कार र संस्कृति नियम आचरणको लागि पढिन्छ। अर्को गीता ज्ञानको लागि पढ्ने गरिन्छ, ज्ञानको लागि गीता एक दिनमा एक पाना पढे पनि भयो, दुई पाना पढे पनि भयो, पुरै सके पनि भयो, एक महिनामा सबै सके पनि भयो, सकेपछि फेरि पढे पनि भयो, ज्ञानको गंगा लिन पाइन्छ। गीतामा के छ, गीतामा अर्जुन र श्रीकृष्णको संवाद छ। त्यो गीता के हो, गीता भगवानले गाउनु भएको वाणीलाई गीत भन्ने गरिन्छ, मुखारविन्दबाट निस्केका शब्दलाई गीता भनियो, गायनलाई गीता भनियो, गायन अर्जुनको उपदेशलाई नि गीता भनियो। कहिले गाइएको यो गीता, किन यो गीताको निर्माण गरियो, महाभारत युद्धमा कौरव र पाण्डव बीचको जुन युद्ध भयो होइन, धर्म क्षेत्रमा कुरुक्षेत्रमा, त्यस दिनबाट जुन दिन अर्जुनले श्रीकृष्णलाई सारथी बनाउनु भएको थियो, त्यस दिनदेखि यो गीता प्रारम्भ भयो। कति मिनटमा गाइएको गीता हो यो भन्दा, 18 दिनको महाभारतको युद्धमा जम्मा 45 मिनटको गीता हो यो। कति मिनट गीताको ज्ञान उपदेश भयो, अथवा अर्जुनलाई श्रीकृष्णले कति दिन कति घण्टा चाहिँ उपदेश दिनुभयो भन्दा 45 मिनटको उपदेश हो यो।
यो 45 मिनटको उपदेशमा भगवान श्रीकृष्णले किन अर्जुनलाई आफ्ना कौरवलाई मार्नको लागि उद्धृत गर्नुभयो? भगवान भन्नुहुन्छ, परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। भगवानले भन्नुहुन्छ, म साधुहरूको साधु सज्जनहरूको धार्मिक व्यक्तिको रक्षा र दुष्टनहरूको लागि विनाश गर्नको लागि मेरो अवतरण हुनेछ अर्जुन। त्यसो भएको हुँदा मान्छे मार्नु पाप होइन, मान्छेलाई बचाउनु पुण्य होइन, तर उसको कर्म अनुसारको उसलाई फल दिनु नै सबैभन्दा ठूलो धर्म हो भन्छ गीताले। यसको अर्थ मान्छे मारिहाल्नु फेरि त्यो पनि होइन, तर भगवानको उद्देश्य के हो भने, मेरो अगाडि तिमीले फटाफट रूपमा सबैलाई बाण हान, सबैलाई तिम्रो आफ्नो युद्धमा गर्नुपर्ने कर्महरू गर, तिमीले मेरो आफ्नो मान्छे, पराईको मान्छे, अर्काको मान्छे

बोकेर बाण चलाउन युद्धको लागि आफ्नो अगाडि भएका दाजुभाइ इष्टमित्र देखिसकेपछि युद्धको बेलामा आफ्नो दाजुभाइ इष्टमित्र हेर्दैन, सत्यको विजय हुन्छ। युद्धमा भाग्ने मान्छे यसै पनि मरिगो उसै पनि हारिगो, त्यो हार माथि पनि कसैले पछाडिबाट बाण हानेर उसको मृत्यु गर्छ भने युद्धद्वारा र आत्माद्वारा दुइटैबाट मृत्यु हुन्छ। मृत्यु हुनु भनेको नतर्की हो, यो राम्रो भएन, त्यस कारणले गर्दा तिमी युद्ध गर भनेर गीतामा अर्जुनले ज्ञान पाएका छन् श्रीकृष्णबाट। त्यही गीता जम्मा 45 मिनटमा सकिएको उपदेश भनेर हामीलाई गुरुदेवहरूले जानकारी गराउनु भएको छ। त्यसो भएको हुँदा गीता कतिखेर पढ्ने होइन, गीता ज्ञान मात्रै होइन, गीता धर्म मात्रै होइन, ज्ञान पनि हो, धर्म पनि हो, संस्कार पनि हो र संस्कृति पनि हो। त्यसो भएको हुँदा तपाईँहरूलाई विशेष गरी यो सबै कुराहरूको ज्ञान गंगा उपदेशहरूलाई बुझ्दै बुझ्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँलाई धेरै प्रश्न गर्छौं। अर्को राजकुमारजीको कमेन्ट आएको छ आज, गुरु राधे राधे, गुरु प्रणाम, म राजकुमार तामाङ हो, म खोटाङबाट हो गुरु, हाल मलेसियामा हो गुरु, म समय मिलेसम्म अनलाइनबाट रेडियो कार्यक्रम ज्योतिष दर्पण सुन्ने गर्छु गुरु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ। मेरो जिज्ञासा लेख्नुहुन्छ, गुरु अपरेशन गरेर निकालेको जातकको पनि प्राकृतिक रूपमा जन्मेको जातकको जत्तिकै फलादेश मिल्छ? फलादेश जन्म कुण्डलीमा अहिले त झन विज्ञानको आविष्कार भनौं या प्रकृतिको नियम विपरीत भनौं, कृत्रिम गर्भधारण टेस्ट ट्यूब बेबी पनि भन्छन्। गुरु जातकको फलादेश कस्तो हुन्छ? ओम सर्वे भवन्तु सुखिनः, लोका समस्ता सुखिनो भवन्तु, ओम शान्ति शान्ति शान्ति भन्नुभएको। यो वास्तविक प्रश्न राम्रो छ, उहाँले बुझ्नु भएको कर्म पनि ठिक छ। यस्तो हुन्छ क्या, अब यो के हो तपाईँले बुझ्नुपर्ने भने, गर्भधारण प्राकृतिक होस् वा अप्राकृतिक होस् अथवा गर्व, अब यो चाहिँ गर्व राख्ने है, यो चाहिँ गर्व हाम्रो बच्चा जन्माउने भनेर जानेर राखेको गर्व होस् अथवा झुकिएर रहेको गर्व होस्, गर्व नचाहँदा नचाहँदै दम्पति बीचमा भएको संयोगद्वारा रहेको झुकिएर रहेको बच्चा होस् वा जानेर होस्, जसरी पनि गर्व रह्यो त गर्व रहेको बेलाको समयबाट उसको भाग्य बन्यो, शुरू भयो, एउटा भाग्य त्यहाँ हुन्छ। अर्को भाग्य तपाईँहरूमै के हुन्छ भने, जातकको गर्भधारण भएको जुन सेकेन्ड छ त्यो सेकेन्डबाट जातकले जुन दिन आफ्नो आमाको गर्भाशयबाट जब बाहिर प्रसव हुन्छ त्यस बेलाको सेकेन्डको अन्तराललाई नै जन्मकुण्डली र भाग्यको रेखा भन्ने गरिन्छ। तपाईँहरूले नबुझ्नु भएको कुरा क्या, त्यही भएको भएर हामीले भन्ने गर्छौं गर्भधारण पनि साइज मिलाएर हेराएर होइन, सकारात्मक ऊर्जा भएको बेलामा गर्भधारण गर्नु, जन्माउँदा पनि त्यस्तै बेलामा गर्भधारण गरेको समय अनुसार पनि कति कुराहरू जन्ममा फरक पर्छ भनेको, गर्भिणी जन्मिने समय पनि त्यो बेला राम्रो भइदिन्छ। कहिलेकाहीँ जन्मैमा भनेको चाहिँ गर्भधारण हुने जुन ठ्याक्कै समय हुन्छ त्यो समय अलिकति उल्टो पर्दैन पनि, कहिलेकाहीँ जन्मेको समय पनि फरक पर्छ क्या। त्यसो भएको हुँदा जसरी पनि जन्मे पनि यो वास्तविक जन्म र मरण विज्ञानसम्म छ। हामी जतिसुकै ठूला कुरा गरे पनि ज्योतिष विज्ञान हो, गीता विज्ञान हो, धर्म संस्कार विज्ञान हो, तर हामीले किन यसलाई धर्ममा लगाएर जोड्यौं भन्दा, तपाईँहरूलाई मानव उदाहरणको लागि सूर्य भगवानलाई जल चढाउँदा तपाईँहरूलाई धर्म हुन्छ भनेर गुरुहरूले भन्नुहुन्छ, तर वास्तविक सूर्य भगवानलाई पानी चढाउँदा धर्म भन्दा बढी वैज्ञानिक कारणले तपाईँको शरीरमा सूर्यबाट आउने जुन एउटा भिटामिन हुन्छ भिटामिन प्राप्त होस् भन्ने हिसाबले सूर्यलाई जल चढाउनु भनिएको हो क्या। मान्छेले कुरो अलिकति नबुझेर पनि हो कि जस्तो लाग्छ मलाई, वास्तविक धर्म विज्ञान हो, विज्ञान विज्ञान भनेको धर्म हो, धर्मले विज्ञानलाई चाहिँ डोरियाइरहेको छ। हजुर यो कुरो तपाईँलाई बुझ्नु होला, डोरियाएको ठाउँमा अब तपाईँले के भन्नु भने कहाँ त्यस्तो हुन्छ, विज्ञान अगाडि छ नि, धर्मले बाटो देखाएर हुन्छ विज्ञान अगाडि पुगिसकौ भन्नुहुन्छ। तपाईँको घरमा भएको हजुरबालाई सम्झिनुहोस्, तपाईँको घरमा भएको पिताजीलाई या अथवा बाबालाई सम्झिनुहोस्, तपाईँ त बाबा भन्दा कति अगाडि हुनुहुन्छ, तपाईँको हजुरबा भन्दा तपाईँ कति अगाडि हुनुहुन्छ, के तपाईँ आफै जन्मेर

त्यस्तै हुर्केको हो त तपाईँलाई पनि तिनै बाबा र तिनै आमा, तिनै लाटा बा तिनै लाठी आमा, तिनै सोझा बा र तिनै तिनै सोझी आमा। तपाईँ हाम्रा बा आमा सबै सोझा होइनन्। बिचरा के पढ्नुभयो बेला, न पढ्ने शिक्षा थियो न केही ज्ञानको हुन्छ नि एउटा कुनै कुराहरू सिक्ने ज्ञान थियो न अवसर प्राप्त भयो। त्यस्तै सोझा साझी हाम्रा बा आमा पहाडमा हुर्किनु भयो, घाँस दाउरा गरेर जिन्दगी व्यतीत गर्नुभयो। तिनै बा आमाका तपाईँ हामी सन्तान अहिले अमेरिका पुगेका छौं, अस्ट्रेलिया पुगेका छौं। ती बा आमालाई एउटा अङ्ग्रेजीको अ आउँदैन। मैले भन्न खोजेको फेरि हेप्न खोजे होइन, भन्न खोजेको धर्म सोझो भइदियो, सम्झिनु न, धर्म सोझो भइदियो। तपाईँ र हाम्रो बा आमा कति सोझो हुनुहुन्थ्यो, त्यस्तै सोझा सोझी धर्म भइदिए। तर हामी कति एक्टिभ छौँ, हेर्नु त हामीलाई अङ्ग्रेजी पनि बोल्न आउँछ, हामीलाई हामीले बोलेको अङ्ग्रेजीले कता कता कहिले काहीँ ती बा आमा पनि यस र नो अनि बेबी भन्न थाल्नु भएको छ होइन। अलिअलि कस्तो टेन्सन भएको छ भन्नुहुन्छ आमाहरूको, प्राय टेन्सन भनेको अङ्ग्रेजी शब्द मलाई थाहै छैन, किनकि त्यो नातिनीले बोलेर छोराले बोलेर सुनेको हो होइन। कहिले काहीँ यस्तै कुराहरूलाई पनि कहिले काहीँ जिन्दगीमा मनन गर्न सिक्नुहोस् है। मनन गर्नु भएन भने प्रष्ट कुरा केही पनि थाहा हुँदैन। हामी मानव हौं, हामी सबैभन्दा सचेत प्राणी हौं। यो सचेत प्राणीले मनन कीर्तन र ध्यान गरेन भने हामी वास्तविकमा पतन हुन्छौ। त्यस कारणले गर्दा तपाईँले सोच्नु त वास्तविक धर्म विज्ञान हो कि होइन। जब हामी वेद पढ्दै जान्छौ, वेदको व्याख्या गर्दै जान्छौ, तपाईँलाई त्यो दिन थाहा हुन्छ विज्ञान वेद रहेछ, विज्ञानको पिता वेद रहेछ, वेद भन्दा ठूलो संसारमा केही रहेन रहेछ भन्ने कुरा तपाईँहरूले बल्ल थाहा पाउनुहुन्छ। सत्य हो यो कुरा। तर मैले फेरि पनि भने त्यसलाई हामीले कसरी बुझ्ने भनेर बुझ्ने प्रयास गर्नुपर्छ। अहिले जतिसुकै जलेसुकै जेसुकै भने पनि कतिका घरमा बाबा र आमाले अक्षर पनि चिन्नुहुन्न, तर तिनै अक्षर नचिन्नेका छोराछोरी डाक्टर र पाइलट पनि भनेको इतिहास छ। भनेको वेद एकदम सोझो भयो, तर विज्ञान त थियो, तर जसरी आगो काठभित्र आगो लुकेको छ त्यस्तै गरी विज्ञानभित्र धर्मभित्र विज्ञान लुकेर बसेको छ। तर त्यसलाई उजागर गर्न भने वेदले सकेन। हो, एउटा सालको काठभित्र कति अग्नि तत्त्वहरू लुकेको हुन्छ, हो कि होइन भन्नुहोस् त, कि छैन? दाउराभित्र अग्नि छ कि छैन? यही कुरा तपाईँलाई बुझ्नु जरुरी छ हजुर। आगोभित्र दाउराभित्र अग्नि तत्त्व लुकेको छ र न थोरै आगोले छोएपछि त भित्रको सबै आफ्नो बाहिर देखा पर्छ त। तर त्यो आगो लाउनेवाला व्यक्ति, आगो जोड्नेवाला व्यक्ति अलि सक्षम भयो भने बल्ल राम्रो हुन्छ। त्यसो भएको हुँदा हामीले हाम्रो बाबा र हाम्रो हजुरबाबा भन्दा अलिकति धेरै वेदमा विज्ञान लुकेको देखेका छौ। तपाईँका छोराछोरीले पनि त्यही विज्ञान लुकेको देख्छन्। हेर्नुहोस् अहिले अमेरिकामा नासामा वेद र ज्योतिषको अध्ययन भइरहेको छ, वेद र धर्म ग्रन्थहरूको अनुसन्धान भइरहेको छ। हामी बुझ्दैनौ, हामी अरूले भित्राइदिएको धर्ममा हामी लागिसक्यौं, अरूले जे जे गर्छन् त्यतै गर्नमा हामी व्यक्त छौं। हामी को हो र म को हो, हाम्रो कस्तो परिवारको, म कुन देशको, कुन प्रकृतिको, कुन भूगोलको मान्छे हो भन्ने हामी भुल्यौं। किन भुल्यौं? हेर्नुहोस्, एउटा आँपको रुख तपाईँको हिमालयमा गएर फल्दैन, आँप तराईमा फल्छ, त्यसमा पनि गर्मीको ठाउँमा आँप फल्छ हो कि होइन? स्याउ तपाईँको सिरा सप्तरी नेपालगंज बिगंजमा स्याउ फल्दैन। हेर्नुहोस्, जानुपर्छ हिमालय देशमा। त्यसो भएको हुँदा हामी कुन देशका हौ त, हामी कस्तो भूगोलमा छौ, त्यो हामीले किन बिर्सेको? एउटा आँपले, एउटा स्याउले, एउटा नस्पातीले र एउटा इस्कुसले आफ्नो प्रकृति भुलेको छैन। ऊ गर्मीमा फल्ने कुरा गर्मीमा फलदिन्छ, जाडोमा फल्ने कुरा ऊ जाडोमा फलदिन्छ। तर हामी मानव सचेत भएर पनि हामी यतिसम्म रुष्ट, यतिसम्म भ्रष्ट, यतिसम्म बिग्रिएको भयौं। हामीले हामी को हो र म कुन प्रकृतिको हो र म कुन अवस्थाको हो भन्ने कुरा बुझिएन। हामी वास्तवमा त जड ढुङ्गो भन्दा फरक के भयौं र? त्यसो भएको हुँदा तपाईँहरूले बुझ्ने प्रयास गर्नुहोस्। गीता ज्ञान र शास्त्रको ज्ञानलाई हामीले बुझ्नुपर्छ अनिवार्य रूपमा। हामीले मनलाग्दै मनगणन्ते कुराहरू गरेर पनि हामी कोही पनि सक्षम हुन गाह्रो हुन्छ।
सज्जनहरू, त्यसो भएको हुँदा तपाईँ र हामीले बुझ्ने र तपाईँ र हामीले जान्ने कुरा भनेको के हो भने, हामी प्रकृतिमा रमाउने वाला मान्छे, हामी वास्तविक साइन्स भित्रको मान्छे हामी, तर हामीले त्यसलाई कसरी उजागर गर्न सकेनौ भने, हामीले खाली धर्मको नाममा मात्रै प्रचार गरियो, वास्तविक विज्ञान प्रचार गरिएन त्यसो भएको होले पनि तपाईँलाई अलिकति धर्म प्रतिको एउटा ह्रास आएको हुन सक्ने मेरो अनुमान छ। जे होस्, हामी धर्म संस्कार र संस्कृतिमा रमाउनु पर्छ। हामी संस्कार र सभ्यतामा रमायौं भने धेरै कुरामा हामीलाई सहज हुन्छ। आज कार्यक्रममा थोरै मेरो मोड अन्त्य गयो, यसको लागि माफी चाहन्छु। धेरैको फोनलाई सम्बोधन गर्न

0: लाग्ने मेरो अनुमान छ। जे होस् हामी धर्म
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली 98525354 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
10: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
12: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
9: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98425541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। विश्वकप फुटबलमा आयोजक अमेरिकाले लगातार दोस्रो जीत निकालेको छ। सिएटल स्टेडियममा भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 गोलले पराजित गरेको हो। यस्तै आज राति भएको अर्को खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1-0 गोल अन्तरले हराएको छ। यसैबीच पहिलो हाफको 3 गोलको मद्दतले ब्राजिलले विश्वकप 2026मा आज हाइटीलाई 3-0 हराएको छ र समूह सीको शीर्ष स्थानमा उक्लेको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथेस कुन्हाले 2 तथा भिनिसियस जुनियरले 1 गोल गरेका छन्। कुन्हाले 23 र 36 मिनटमा गोल गरेपछि जुनियरले इन्जुरी समयमा तेस्रो गोल थपेका थिए। यता मोरक्कोको पनि समान 4 अंक रहेको छ। ब्राजिलले गोल अन्तरले अगाडि रहेको हो। ब्राजिल र मोरक्को बीचको यसअघिको खेल बराबरीमा टुंगिएको थियो। स्कटल्याण्ड 3 अंकका साथ तेस्रो स्थानमा छ। लगातार दोस्रो हारले हाइटीको नकआउट प्रवेशको सम्भावना भने कमजोर छ। यसैबीच समूह डी अन्तर्गत अहिले टर्की र पाराग्वे बीच प्रतिस्पर्धा जारी छ। खेलको शुरूमै 2 मिनटमा पाराग्वेले गोल गर्दै टर्कीमाथि दबाव सिर्जना गरेको छ। पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढ़ी, पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सड़क विभागको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान 7 बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका 3 जिल्लामा बाढ़ीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका 5, बोखिम र 5 थरको यम्बर गाउँपालिका 2 दोबारमा मध्य पहाड़ी लोकमार्ग बाढ़ीले गर्दा प्रभावित भएको छ। त्यस्तै इलाम नगरपालिका 9, राजदुवालीमा बाढ़ीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ। यस्तै बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसै गरी मकवानपुरको कुलेखानी, फाखेल, हुमाने, फर्पिङ हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड मर्मत कार्य भइरहेकाले आगामी 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। नेपालमा यस वर्षको मनसून प्रणाली 6 दिन ढिलो गरी प्रवेश गरेको छ। हिजो मनसून प्रणाली कोशी प्रदेशको केही भूभागमा प्रवेश गरेको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै मनसून हाल कमजोर अवस्थामा रहेको जनाएको छ। मनसून देशका अन्य भूभागमा फैलिन अझै केही दिन लाग्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार नेपालको पूर्वी भूभागबाट मनसून भित्रिने औसत मिति जून 13 हो, तर यस वर्ष मनसून औसत समयभन्दा 6 दिन ढिलो गरी जून 19 नेपाल प्रवेश गरेको हो। हाल कोशी प्रदेशका केही क्षेत्रमा मात्रै मनसूनी प्रभाव देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुर स्थित होटल सिमटीको बैठक हलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको हो। चितवनको भरतपुरमै असार 7-9 गतिसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि सो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्ला कोटीका अनुसार बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषय विस्तृत छलफल हुनेछ।
1: नेपालमै पहिलका बेर ग्याल्बलुम प्रविधि सिपनल आल्मोनियम कोटेड सादा और रङ्गीन जस्ता पाता हुलास जुरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाउ होइ छ। 3 गुणा बेसी टिके जाय कथिले खोज्बे
2: जेठा बजार हिँड कि क्या हो
3: जस्ता पाता किनौ कि भनेर नि काका
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
2: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
3: उसो भए कुन किन्ने त काका
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा
3: कहाँ काका हुला सस्ता पाता किन सहरसम्म को जाओस्
2: अरे शिव तलाई थाहा छैन कि क्या हो
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला सस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुला सस्ता पाता नै किन्छु नि काका
5: हुलास भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिन कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: विदेशमा कार्यरत नेपाली श्रमिकहरूको रोजगार सम्झौता अनुसारको तलब र सेवा सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै पटक पटक गुनासो गरेपछि सरकारले यस विषयमा कदम चालेको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजत पत्रवाला संस्थाहरूलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल अनिवार्य रूपमा अनुगमन गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्ध गुनासो उजुरी तथा सुझाव लिन टोल फ्री नम्बर, इमेल, क्यूआर कोड र व्हाट्सएप नम्बर सार्वजनिक गरेको छ। यसका लागि 11-12 नम्बरको टोल फ्री नम्बर, गुनासो .moha.gov.np नामक इमेल, 98 51 36 06 03 नम्बरको व्हाट्सएप र क्यूआर कोड

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816-55553 र 9843-18-049।
6: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861-53-2950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842-16654 र सहसचिव होम बहादुर मगर 9842-88935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: के कहिले तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्खुवा सभामा पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
12: दाँतको एक्सरे सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50-541।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
6: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू: अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
7: NCSA कम्प्युटर सेन्टर खादबारी 1 संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, शङ्खुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98 60 96 40 00
10: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संकुआ सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1,
10: जनक पौडेली 98-5-20-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संकुआ सभा।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

महाधिवेशनको पूर्व सन्ध्यामा राष्ट्रसभाको केन्द्रीय समितिको बैठक बस्दै विदेशमा रहेका प्रतिनिधिले अनलाइन मार्फत मत हाल्न पाउने। वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात सेवा अवरूद्ध, देशका पूर्वी भेगमा मनसून सक्रिय। इजरायल र विद्रोही समूह हिजबुल्लाह बीच युद्ध विरामका लागि सहमति भएको अमेरिकाको दावी, नयाँ सम्झौताले दुवै पक्षबीच जारी भिडन्तको अन्त्य हुने अपेक्षा। र विश्वकप फुटबलको पछिल्लो खेलमा पाराग्वेद्वारा टर्की पराजित, आजै भएको अर्को खेलमा ब्राजिल समूह सीको शीर्ष स्थानमा उक्लियो।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिकबिली बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी

0: हजुर, अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा देव शिखर नवीन समाचार अब विस्तारमा।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा हुने निर्वाचनका लागि विद्युतीय मतदानको व्यवस्था गरिएको छ। मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारहरूको नाम र फोटोमा छोएर मतदान गर्ने प्रविधि राखिएको छ। पहिलो चरणको मतदानका लागि झण्डै 6 घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा 1 जना सभापति र 900 जना सदस्यका लागि मतदान गरिनेछ। दोस्रो चरणमा निर्वाचित भएका सदस्यहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्री चुन्नेछन्। रासपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले पर्सी सोमबार दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए। सोही दिनको रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन भोलिपल्ट मंगलबार गरिने केसीको भनाई छ। अध्यक्ष बाहेकका पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। महाधिवेशनमा 3,000 को हाराहारी प्रतिनिधि सहभागी हुने रासोपाको अनुमान छ। प्रवासबाट आउन नसकेका प्रतिनिधिका लागि रासोपाको एप मार्फत मतदानको व्यवस्था गरिएको केसीले बताए। यसैबीच जिल्ला सुरक्षा समितिले महाधिवेशनको सुरक्षाका लागि 4 वटै सुरक्षा निकायको संयुक्त आयोजनामा सुरक्षा तैनाती बढ़ाइएको जनाइएको छ। प्रमुख जिल्लाधिकारी गणेश अरियालका अनुसार जिल्ला स्थित सुरक्षा निकायका बैठक बसेर महाधिवेशनमा आउने विशिष्ट पदाधिकारी सहित सहभागीलाई सुरक्षा दिने विस्तृत सुरक्षा योजना बनाइएको हो। सुरक्षाका 4 वटै निकायलाई महाधिवेशन स्थलमा परिचालन गर्ने उनको भनाई छ। पहिलो घेरामा प्रहरीको सुरक्षा रहनेछ।
1: यसैबीच महाधिवेशनको पूर्व सन्ध्यामा राष्ट्रपतिले महाधिवेशन स्थलमा केन्द्रीय समितिको बैठक बोलाएको छ। भरतपुर स्थित एक होटलमा दिउँसो 1 बजे बस्ने बैठकमा भोलिदेखि 3 दिनसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ। महामन्त्री कविन्द्र बोर्लाकोटीले बैठकमा महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा छलफल हुने जानकारी दिए। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने बुर्लाकोटीले जानकारी दिए।
2: नेपाली कंग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक केही बेरमा सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने बताइएको छ। दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बैठकमा सरकारका काम कार्यवाहीमा निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयगत संयोजकहरूले परिषदको निर्णय तथा सरकारको काम कार्यवाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरेका थिए। आजको बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कंग्रेसको भूमिका र समसामयिक राजनैतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।
1: उदयपुरमा भएको बस दुर्घटनामा 32 जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरतर्फ जाँदै गरेको स्कूल बस दुर्घटनामा परेको हो। बस बिहान 9 बजे उदयपुर गढी गाउँपालिका स्थान अधेरीमा सड़कबाट करिब 50 मिटर तल खसेको थियो। घाइतेलाई प्रहरी स्थानीय निवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
2: पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढ़ी पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सड़क विभागको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान 7 बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डहरूमा पूर्व वा आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका 3 जिल्लामा बाढ़ीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका 5, बोखिम र 5 थरको याङबर पालिका 2 दोभानमा मध्यपाड़ी लोकमार्ग बाढ़ीले गर्दा प्रभावित भएको छ। त्यस्तै इलाम नगरपालिका 9 राजदुवालीमा बाढ़ीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुन्जे वेशी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसै गरी मकवानपुरको कुलेखानी, फालेख, हुमाने फर्सिङ हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड मर्मत कार्य भइरहेकाले आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सो सड़क प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। गण्डकी प्रदेशमा पहिरोका कारण दुई मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। लमजुङको बेसीसर नगरपालिका छ खरखरे भीरमा खसेको पहिरोले बेसीसर मनाङ सड़क खण्ड ठप्प परेको छ। यसै गरी नवलप्रासी पूर्वको गैडाकोट नगरपालिका तीन घोकप्राफातमा आज बिहानै खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: नेपालमा यस वर्षको मनसून प्रणाली छ दिन ढिला गरी प्रवेश गरेको छ। हिजो मनसून प्रणाली कोशी प्रदेशको केही भूभागमा प्रवेश गरेको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै मनसून हाल कमजोर अवस्थामा रहेको जनाएको छ। मनसून देशका अन्य भूभागमा फैलिन अझै केही दिन लाग्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार नेपालको पूर्वी भागबाट मनसून भित्रने औसत मिति 13 जून हो। तर यस वर्ष मनसून औसत समयभन्दा 6 दिन ढिलो गरी जुन 19 नेपाल प्रवेश गरेको हो। हाल कोशी प्रदेशका केही क्षेत्रमा मात्रै मनसूनी प्रभाव देखिएको छ। आगामी दिनमा मनसूनी प्रणाली क्रमशः सक्रिय हुँदै देशका अन्य भागमा समेत विस्तार हुने अपेक्षा गरिएको महाशाखाले जनाएको छ। मौसमविदहरूले मनसूनको गतिविधिलाई निरन्तर अनुगमन गरिएको जनाउँदै समय समयमा अध्यावधिक सूचना जारी गरिने बताएका छन्।
2: गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बद्ध गुनासो उजुरी तथा सुझाव लिन टोल फ्री नम्बर इमेल क्यूआर कोड र वाट्सएप नम्बर सार्वजनिक गरेको छ। यसका लागि 11-12 नम्बरको टोल फ्री नम्बर गुनासो moha.gov.np नामक इमेल 98516603 नम्बरको वाट्सएप र क्यूआर कोड सार्वजनिक गरिएको हो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कार्यक्षेत्रसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गर्न कल सेन्टरलाई प्रभावकारी बनाउन यस्तो गरेको जनाएको छ। यसमा जिल्ला प्रशासन कार्यालयबाट प्रभाव हुने सेवा प्रभावकारी नभएको गुनासो सम्बोधन नभएको प्रहरी कार्यालयमा जाहेरी दर्ता नगरिएको कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको गृह मन्त्रीको सचिवालयमा कार्यरत छु भनेर धम्की दिने गरेको जस्ता सबै किसिमका गुनासा टिपाउन सकिने मन्त्रालयले जनाएको छ।
1: अर्थमन्त्री सोडिम वाग्लेले 100 युनिट वा 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। अहिले 50 युनिटसम्मको विद्युत खपतमा तिर्न नपर्ने उल्लेख गर्दै उनले 100 युनिट वा 150 भन्दा बढ़ी माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको जानकारी दिए। साउनदेखि कर लगाउन अघि त्यसमा गृह कार्य गरिने अर्थमन्त्री वाग्लेको भनाइ छ। गत जेठ 15 नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री वाग्लेले विद्युतमा 5% मूल्य वृद्धि कर भ्याट लगाउँदै बहुदर लागू गरेको थियो। आर्थिक विधेयक 2083 पहिले सरकारले भ्याट ऐन परिमार्जन गरेर शुरूमा घरायसी प्रयोजनका लागि उपभोग हुने प्रति ग्राहक 50 युनिटसम्मको विद्युत शक्तिलाई भ्याट नलाग्ने व्यवस्था गरेको थियो। ऊर्जा पूर्वाधारमा लगानी बढ़ाउन 5% भ्याट लगाइएको भए पनि यसले 26 लाख भन्दा बढ़ी घरायसी ग्राहक प्रभावित हुने भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो।

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क। It's always fun when you hit the road.

आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्ने वा अफरको माध्यम

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525354 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पुर्ता नै फर्किएको जन्मियो। उफ, कुन्दनको पाप थियो कुन्नि।
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र व्हाट्सएप नम्बर 9852287646।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: लौकै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: NTSA कम्प्युटर सेन्टर खादबारी शंकर सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 9743846084।
6: We'll be right back. कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-66।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 चुलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा। होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सही सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801। जनक पौडेली, 98520-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6
7: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0-29-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख्या सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रवि टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रवि टेलर्सतिर हिँडेको हौ भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375
4: आयो सबको घर घरमा
5: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
6: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईको आवाज जनताको साथ
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड संखुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
3: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843347262
3: 9010555580
2: र वाट्सएप नम्बर 9520286646 सरप्राइज जेनी यो गहना कस्तो छ
8: च्या यस्तो पनि गहना लाउँछन्
2: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
2: नरिसाऊ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
8: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
2: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
8: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
2: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल संखुवा सभा
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852558344 र 0295602048
2: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल संखुवा सभा
9: हेरौँ विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन्नी
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
12: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841081081। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295751147
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाऊ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रोसेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9813555553 र 9843218049

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: खबर चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो, तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैंसी प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ। चिया उत्पादनका उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिला सृष्टि हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रिएका पर्यटक यस वर्ष 11 महिनामै भित्रिएका छन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रीसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढ़ेको छ। लगातार 4 दिन सार्वजनिक विदा परेको जेठ तेस्रो हप्ता नेपाली पर्यटकको रोजाईमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसोम सड़कमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा 1-1 जनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महवीरमा आफ्नै काक्रो बारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 80 वर्षका भीम प्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिएको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। अब विदेशको खबर। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार, दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमको साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्, यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार 11:15 ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराती जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 14:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 16:45 इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान 10:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै हुँदै नक आउट चढ़ाउन पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई एक गोलले र पाराग्वेले टर्कीलाई एक गोलले हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने, कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी, बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाएको गन्तव्य बन्दै, सन् 2025 मध्यसम्म विश्वभर झण्डै 12.5 करोड़ मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: साली नदीको शिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको जावला खेलमा रातो मसिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। राष्ट्रप्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा समापन हुनेछ। वैशाख शुक्ल प्रतिपदेखि शुरू भएको रथयात्रामा लामो रातो मसिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा राखी पुलचोक मंगल बजार सुन्धारा लगन खेल कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराएको थियो। रथ जावला खेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने प्रचलन छ। जात्रा सकेसँगै रातो मसिन्द्रनाथलाई खटमा राखी बुङमती लगिनेछ भने मीननाथलाई रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगिनेछ। यस अवसरमा काठमाडौँ उपत्यकाभरबाट आएकाहरू जावला खेलमा भोज खाने प्रचलन छ। तर जावला खेल चिड़ियाखानामा रहेका केही चराहरूमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना हिजोदेखि अनिश्चितका लागि बन्द गरिएकाले यसपालि भोज खेल मैदानमा मात्रै खानुपर्ने बाध्यता छ। चिड़ियाखाना परिसर आज सुनसान छ। काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुंगे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। ललितपुरमा नेवार समुदायले पनि ढुंगे धारा सफा गरेका छन्। यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबूत बनाउने जनविश्वास छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु नै यो पर्वको विशेषता हो। यो पर्वसँगै धान रोपाई शुरू हुन्छ। काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा रहेको सुन्दरी जल क्षेत्रमा धान रोपाई चलिरहेको छ। बागमती नदी किनारका खेतहरूमा किसानहरूले धमाधन रोपाई गरिरहेका हुन्। युवा पुस्ता वैदेशिक रोजगारीमा जाने वा खेतीमा संलग्न नहुने क्रम बढेसँगै रोपाईमा संलग्न जनशक्ति वृद्धवृद्धामा सीमित हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्। खेतीयोग्य जमीन क्रमशः घडेरीमा परिणत हुँदै गएको पनि उनीहरूको गुनासो छ। ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र बनाएको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत बालकुमारी पुलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सड़कमा अत्याधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर श्रीबाबु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार भित्री र बाहिरी सड़कको काम सकेर नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चक्रपथमा काम भइरहेको हो। 13 करोड़ रूपियाँ लागतको यस आयोजनामा महानगरले 10 करोड़ र प्राधिकरणले 3 करोड़ रूपियाँ लगानी गरेका छन्। रात्रिकालीन दुर्घटना र अवांछित गतिविधि घटाउने उद्देश्यले विभिन्न उचाइका 790 पोल र विभिन्न क्षमताका झण्डै 2000 बत्ती जडान गरिनेछ। बालकुमारीदेखि सात्दो बाटोसम्म काम सकिसकेको छ। बाँकी काम अबको 3 महिनाभित्र सक्ने महानगरको लक्ष्य छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2458 गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। उनीहरूबाट राज्य कोषमा 19,60,502 रूपियाँ राजस्व दाखिला भएको छ। कार्यवाहीमा पर्ने मध्ये 155 जनाले जाँड रक्सी खाएर गाड़ी चलाएका थिए। अरू विभिन्न नियम मिस्नेहरू छन्। र काठमाडौँबाट स्रोत नखुलेको 22 लाख रूपियाँ सहित क्रिप्टो मुद्रा कारोबार गर्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा नुवाकोटको मेगङ गाउँपालिका 5 घर भई, काठमाडौँ बुढानीलाई कण्ठ नगरपालिका 6 बस्ने तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका घर भई, काठमाडौँ महानगरपालिका 16 बस्ने होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैंसी लगायतमा पनि संकट आउन सक्ने। रातो मछिन्द्रनाथको

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: Singly daddy, let's go batty. Seize the bump, seize the bump. Can't you seize the bump, bump, bump?
1: Dai, ma, yeti janchu.
2: La, tesa bhaye le 4 baje tira bhetaum lai.
1: Ke ko 4 baje?
2: 5.
1: Amale marchan.
2: E la, sari chal da.
1: ओके सियार केडाओ
3: अनि ब्रो यत्रो वर्ष कहाँ आएको त
1: कहाँ जानु दुई वर्ष मंगल ग्रह गएर आएको
3: अनि ब्रो त्यहाँ पानी पाउँछ रहेछ त
1: अनि केडाओ कसको भएमा बाजा बजाएर आएको
4: बाजा रे प्रोग्राम थियो स्कुलमा क्यान्सल हो अनि
1: अनि रुबी
4: ए रुबी ऊ पनि प्रोग्राम गर्न गएको थियो क्यान्सल भयो फर्किदियो होला नि नाम लिया सैतान हाजिर ओ

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768
7: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
5: आयो सबको घर घरमा आयो।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 6 96 40 00
11: र 98 19 32 77 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आयो सबको घर घरमा आयो।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै छाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनः हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीमकदाइली।
16: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
18: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
18: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
16: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
18: प्रोप्राइटर गोपाल विश्वकर्मा। 98 420 59 801। जनक पौडेली। 98 520 58 344 र 029 560 248।
16: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 520 29 47, 98 00 90 0062।

0: लवै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98 5 20 61 580 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, शङ्खुवा सभा।
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
12: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
13: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।
14: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे, स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ सङ्खुवा सभा।

त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्कट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
12: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520160580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।

0: हुने एन्ड बाबुलाई धेरै धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्स्क्राइब।
1: नानी एन्ड बाबु।

एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै गरी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामी छानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
6: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैंची लगायतमा पनि संकट आउन सक्ने,
5: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने,
7: हाम्रो संस्कृति हो यो, हामी जनता सुन्दैछौ, गभर्नमेन्टबाट तपाईँको यो चिजहरू चाहिँ आउन सक्नुपर्छ हामीले।
6: अमेरिका र इरानबीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
5: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-4-93-555।
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहक ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ। राष्ट्रपाको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। ती मूल्य मान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने भन्दै उहाँले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनमा सहभागी हुनका लागि 3,990 जना प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 रूपियाँको दरले प्रतिनिधिहरूबाट मात्रै 1,99,50,000 रूपियाँ उठेको भन्दै रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताउनु भएको छ। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरेको दावी गर्नुभयो। रासोपाका नेता तथा कार्यकर्ताहरू यातायात र आवासको व्यवस्था आफै गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाको भनाई छ। रासोपाको प्रथम महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।
5: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मंगिर 26, 27 र 28 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। आज पारित निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15 देखि 24 गतेसम्म 7 प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। राप्रपाले कार्तिक 11 देखि 30 गते भित्र सबै जिल्लाका प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूलाई विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गरी मंगिर 7 गतेभित्र केन्द्रमा पठाउन भनेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्याख्या पार्टीले गरेको छ।

0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेले बताउनुभयो। यस्तै नेता अभिषेक प्रताप शाहले सरकारको शुरूआती 100 दिन अर्थात हनीमून पीरियड सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो। उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो। नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै नेपाली कांग्रेसले सरकारका काम कार्यवाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो।
1: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यसअघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो। त्यसबेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैनथे। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समाधानको काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ। उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन, तर अहिले भारतले उच्च जोखिमयुक्त वर्गका रूपमा व्यवहार गरिरहेको छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ, जसमध्ये झण्डै 2 करोड किलो तराईमा र 65 लाख किलो पहाड़ी भेगमा उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छनृ
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो हुने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभयो। गएको वैशाख 14 गते शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए।
1: काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुंगे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्ने नै यो पर्वको विशेषता हो। यस्तै यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबूत बनाउने जनविश्वास छ।
0: यसैबीच वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छेन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावला खेलमा भोटो जात्रा मनाइएको छ। मच्छेन्द्रनाथको रथ जावला खेल पुर्याएको 4थो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू जावला खेलमा पुग्नु भएको थियो। मणिक्यजडित भोटो अवलोकन गर्न जावला खेलमा सर्वसाधारणहरूको बाक्लो भीड़ लागेको छ भने गुठी संस्थानका प्रतिनिधिहरूले भोटो देखाएका हुन्। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद पनि ग्रहण गर्नुभएको छ। भोटो देखाएसँगै काठमाडौँ उपत्यकाको

0: सबैभन्दा लामो रातो मसिनाथको रथ यात्रा पनि समापन भएको छ। मसिनाथको रथलाई रथबाट निकालेर खटमा राखेर बाजा गाजा सहित बुङमती लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाह समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन शुरू भएको जनविश्वास रहेको छ। वास्तविक हकदारले दावी गर्न नआएसम्म भोटो मसिनाथकै रहने कथन पनि रहेको छ। यसबारेमा थप चर्चा केही बेरमा रंग दर्पण सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपति सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, सरकारको 100 दिनको समीक्षा गर्ने नेपाली कांग्रेसको निर्णय, नेपालको चिया भू राजनीतिक चपेटामा परेको उत्पादकहरूको शंका, जावला खेलमा रातो मसिनाथको भोटो देखाइयो लगायतका खबर प्रस्तुत गर्यो।
3: नेपाल दर्पणमा अब बाँकी खबर। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धु पाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो।
0: यसैबीच उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षका विमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: सातवटा महिला सहकारीहरूले कृषिमा 12 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव गरेका छन्। कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित दाङ पाल्पा सर्लाही सिन्धुली कास्की र नवलपुरका 7 महिला सहकारीले हेफर इन्टरनेशनल नेपालको पहलमा भएको फार्म टू फाइनान्स राष्ट्रिय पिचिङ कार्यक्रममा बैंक तथा वित्तीय संस्थासँग 20 लाखदेखि 4 करोड़ रूपियाँसम्मको ऋण माग गरेका हुन्। ग्लोबल आयामी बैंक, लक्ष्मी सनराइज बैंक लगायतका संस्थाले ऋण लगानी गर्न तत्परता देखाएका छन् भने एक्विस्टा नेपालले 9 करोड़ रूपियाँको अग्रिम खरीद सम्झौता गरेको छ। कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ़ बनाउन सहकारीमा आधारित वित्तीय प्रणाली अपरिहार्य रहेको बताउनुभयो। यस्तै हेफर इन्टरनेशनलका निर्देशक डाक्टर तीर्थराज रेग्मीले साना किसानलाई वित्तीय पहुँचसँग जोड्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रममा 18 जिल्लाका 300 भन्दा बढ़ी सहकारी बेच प्रतिस्पर्धा भएको थियो। सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका छन्।
0: बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसुम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। उनीहरूमध्ये 2,44,830 जना विदेशी पर्यटक हुन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रे सहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका छन्। पर्यटकको चापका कारण बेनी जोमसुम सड़कमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटल भरिभरा हुने गरेका छन्। वैशाख चेतमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ।
3: शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायतका देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छान्न बाध्य बनाएको हो। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छान्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
0: झापाको अर्जुन धारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। देशभर पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी शहीद स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा अहिले देशभर पाइने कुल प्रजातिको 50% भन्दा धेरै अर्थात 10 प्रजातिका झण्डै 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति संकटापन्न अवस्थाको भूई कछुवाको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थान पुनर्स्थापना पनि गर्दै आएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरानको इरान पुग्नु भएको छ। मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरान र अमेरिका बीच शुक्रबार स्विजरल्याण्डमा वार्ता हुने तय भएको थियो, तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसूद पेजेन्सकियानले इरानबाट विद्युतीय प्रतिमामा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। तस्नीम सहित ईरानी संचार माध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिका बीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायली गठबन्धनले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनी र कयौं वरिष्ठ सैन्य कमाण्डरको ज्यान गएको थियो। इरानले अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहिबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने वृहत सम्झौतामा थप वार्ता गर्नु हो।
0: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार 10:45 ह्युस्टनमा हुनेछ। नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराति समूह इका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति 2:45 शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुरा काओलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। यस्तै भोलि बिहान 6:00 इक्वेडर र कुराकाओ खेल्दैछन्। यसैगरी भोलि बिहान 9:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 हराउँदै नकआउट चरण पुगेको छ। यसैगरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 र पारागोले टर्कीलाई 1 हराएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
3: आजको रंग दर्पण वर्षा र सहकालका देवता करूणामयी रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रामा केन्द्रित छ। ललितपुरको जावलाखेलचोकमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको रमझम छ। टाढा टाढाबाट आएका भक्तजनहरूको भीड़ पहेलो र रातो रंगका ध्वजा पताकाले रंगिएका मच्छिन्द्रनाथ र मीननाथका रथ अनि कपूर र धूपको सुगन्धले सिंगो वातावरण मन्त्रमुग्ध बनेको छ। घण्टको ध्वनिसँगै नेवारी भाषामा गुठियार र भक्तजनहरूले गरिरहेको भजन कीर्तनले जावलाखेल चोकलाई एउटा पवित्र धार्मिक केन्द्र बनाएको छ। जावलाखेलको खुला चौरको बीच भागमा 32 अग्लो हरियो जंगली लहरा र काठै काठले बनेको विशाल रथ ठिङ्ग उभिएको छ। रातो कपड़ा र सल्ला र धुपीका हागाहरूले सजाइएको यो रथको टुप्पोमा रहेको गजुर आकाशतर्फ फर्किएको छ। रथको अघिल्लो भागमा फूलपाती र अक्षताले पूजा गर्दै आशीर्वाद लिनेहरूको ठूलो घुइचो छ। रथको वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो घेरा छ भने ठाउँ ठाउँमा बसेर जप र भजन गाउनेहरूले वातावरणलाई आध्यात्मिक बनाएका छन्। दर्शन गर्न आउनुभएकी ललितपुर पाटनकी पूजा श्रेष्ठ,
10: आज चाहिँ मेन यो रथ राखेको तल एउटा खाल्चोमा पनि एउटा भगवान छ होइन, सो त्यहाँ भगवान थानमा चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ पूजा गरेर अनि मसिन्द्रनाथ अनि मीनाथको रथमा पनि पूजा गरेर बत्ती बालेर चाहिँ आज नेवार समुदायमा चाहिँ अब ज्याउला जात्रा भनेर मनाइन्छ। अनि घर परिवारमा आफन्तहरू छरछिमेकीहरूसँग चाहिँ अब समयहरू खाएर होइन आजको चाहिँ जात्रा मनाउँछ। अब भगवान हाम्रो परिसरमा विराजमान हुनुहुन्छ भने चाहिँ एउटा पोजिटिभ भाइबहरू आउँछ। आज लास्ट डे भयो होइन, अब बिहान अब पूजा गरेर आज भगवान्लाई बिदाई गर्छ।
3: किम्बदन्ती अनुसार कर्कोटक नागराजकी पत्नीको आँखा निको पारिदिए बापत एक ज्यापू किसानले उपहार स्वरूप एउटा हीरा जडित भोटो पाएका थिए, तर बहुमूल्य भोटोलाई एउटा ख्याक अर्थात भूतले चोर्यो। पछि मच्छिन्द्रनाथको जात्राका क्रममा ख्याक र किसानबीच भोटोको स्वामित्वलाई लिएर झगडा भयो। कसैले पनि न्यायपूर्ण फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दी बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाणसहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाईमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आऊ र लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजाआजा गरेर समयावधि अर्थात खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जाउला खेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भीड देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हिराजडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट शुरू भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जावलाखेल आइपुग्दा झण्डै दुई महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको शुरूआत हो। जहाँ भोटो देखाइसकेपछि यी करूणामय देवतालाई खटमा राखेर रा पूर्ण मूलघर अर्थात बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन:
11: आनन्द चाहिँ लाग्छ, देवता आउँदाखेरि दर्शन गर्न पाउँदाखेरि आनन्द मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
3: असार लागेसँगै एकातिर मानो रोपेर मुरी उब्जाउने चटारो शुरू हुँदैछ, अर्कातिर शहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाई हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जावलाखेलको भूइँमा छरिएका अबीरका रंगहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जावलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ:
12: गभर्नमेन्टले किन हेर्नुपर्छ भने हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो हामीसँग चिनाउने, संरक्षण गर्न हामी जनता छँदैछौँ। तपाईँको बजेट उठाउनु पर्यो यसमा संस्कृति जोगाउनको लागि, तर त्यति मात्र त छैन, पर्याप्त देखिसकेको छैन। गभर्नमेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ।
0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो, कुन जन्मको पाप थियो कुन नि?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
16: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको

राष्ट्रपाको पहिलो महाधिवेशन भोलिबाट चितवनमा शुरू हुँदै प्रतिनिधि पुग्ने क्रम जारी. आन्तरिक लोकतन्त्रलाई विशेष महत्व दिइएको सभापति लामिछानेको भनाई. प्रदेश सरकारका नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता, निशुल्क उपचार, बीमा, पोषण र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता. पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु, 3 जना घाइते. र विश्वकप फुटबलमा आज राति नेदरल्याण्डस र स्वीडेन तथा जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुँदै.

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा, समाचार अब विस्तारमा। मुलुकको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन भोलिबाट चितवनमा शुरू हुँदैछ। नयाँ नेतृत्व चयन र राजनैतिक एजेण्डा तय गर्न रासोपाको पहिलो महाधिवेशन हुन लागेको हो। गत निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत हासिल गरेको रासोपाको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ। महाधिवेशनमा लैजाने एजेण्डा पारित गर्न रासोपाको कार्य समितिको बैठक चितवनमा बसेको छ। बैठकको निर्णय यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन। यसैबीच रासपाका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टीमा आन्तरिक लोकतन्त्रलाई आफूले विशेष महत्व दिएको बताएका छन्। उनले भने,
2: पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्य धेरै महत्वपूर्ण कुरा हो। आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनको निमित्त सभापतिका रूपमा, संस्थापक सभापतिका रूपमा कति भूमिका निर्वाह गर्न सके सकिन त्यो यहाँले मूल्याङ्कन गर्नुभएको विषय होला। र मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र त्यो कुनै कम्प्रोमाइज गर्ने विषय होइन। मैले त्यसमा कहिले पनि कम्प्रोमाइज नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा फर्म खोल्ने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहेछु।
1: बैठकमा बोल्दै सभापति लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति रासोपा प्रतिबद्ध रहेको बताए। उनले भने,
2: भोलि आउने केन्द्रीय समितिलाई यो सन्धारमा उभिएर म यहाँलाई यति भन्न चाहन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइ पुर्याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिरहेछौँ र हामीले यसमा गर्व छ। हामी गर्वका साथ त्यो परिवर्तनको सन्धारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले स्पष्ट भएको हुनाले नै हामी एक फराकिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ।
1: रासोपाको महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी छ। भोलि शुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ। रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुँदैछ। बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ। यसैबीच जिल्ला सुरक्षा समितिले महाधिवेशनको सुरक्षाका लागि चारवटै सुरक्षा निकायको संयुक्त आयोजनामा सुरक्षा तैनाथी बढ़ाउने जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्ला स्थित सुरक्षा निकायका बैठक बसेर महाधिवेशनमा आउने विशिष्ट पदाधिकारी सहित सहभागीलाई सुरक्षा दिने विस्तृत सुरक्षा योजना बनाइएको बताइएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशन आगामी मंगिर अन्तिम साता गर्ने भएको छ। राप्रपाको पछिल्लो कार्य समिति बैठकले मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको राप्रपाले जनाएको छ। महाधिवेशन अघि आगामी भाद्र मसान्तभित्र जिल्ला अधिवेशन गर्ने, असोज 15 देखि असोज 28 गतेसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन गर्ने तथा कार्तिक 11 गतेदेखि कार्तिक 30 गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गर्ने तालिका समेत राप्रपाले बनाएको छ। यसैबीच राप्रपाले वर्तमान सरकारको शैलीप्रति प्रश्न उठाएको छ। कार्य समिति बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय मर्यादा विपरीत प्रधानमन्त्रीले काम गर्न खोजेको बताए।
3: प्रधानमन्त्री स्वयंले नै संसदीय प्रजातन्त्रको आधारभूत मान्यतालाई लत्याउँदै जनताका प्रतिनिधिहरूको थलो संसदप्रति उत्तरदायी नरहने शैलीमा प्रस्तुत हुनु विडम्बनापूर्ण छ। सामाजिक सञ्जालका एल्गोरिदममाथि संगठित रूपमा नियन्त्रण जमाउँदै जुनसुकै क्रियाकलाप गरे पनि सरकारको नियत सही रहेको र रचनात्मक आलोचना गर्नेहरू सबै देशको अहित चाहनेहरू हुन् भन्ने विभाजनकारी भाषी स्थापित गरी त्यसैको आडमा चरम अपारदर्शी र अनुत्तरदायी शासन शैली अंगीकार गर्न खोजिँदैछ।
1: राप्रपाले सरकारको अनियमित र अनधिकृत ढंगको कार्यकारी भूमिकाको अभ्यास घातक रहेको बताएको छ। अध्यक्ष लिङ्देनले भने,
3: नितान्त सहयोगी भूमिकामा रहनुपर्ने प्रधानमन्त्री र मन्त्रीका तीनै सल्लाहकार र स्वकीय सचिवहरूले सिंहदरबारबाट अनियन्त्रित र अनधिकृत ढंगबाट कार्यकारी भूमिका अभ्यास गरिरहेको निजामतै कर्मचारी संयन्त्र मात्र नभई स्वायत्त संवैधानिक निकायहरू समेतलाई डर धाक र धम्की दिइने गरेको समाचारहरू दिनहुँ जस्तो सार्वजनिक भइरहेका छन्। सामान्य जस्तो लागे पनि यो प्रवृत्ति घातक र अनुचित छ भन्ने राप्रपाको ठहर छ।
1: यसैबीच राप्रपाले शिक्षा स्वास्थ्य र विद्युत जस्ता नागरिकका आधारभूत विषयमा समेत लगाइएको अनुचित कर फिर्ता लिन सरकारसँग माग गरेको छ। त्यस्तै जनताको जीवनयापन सहज बनाउन तत्काल मूल्य वृद्धि नियन्त्रण एवं बजारको प्रभावकारी अनुगमन गर्न राप्रपाले माग गरेको छ। ललितपुरको बालकुमारीमा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर खैरो हिरोइन कारोबारमा संलग्न तीनजनालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी सुभाष बोहराले बताए। गोली लागेर पासपोर्टको पर्साको पटेवा सुगौली गाउँपालिका चारका 39 वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका छन्। अन्यलाई गोली लागेको छैन। ओझैयासँगै प्रहरीले उनका साथी 35 वर्षीय अशोक भूल र 70 राजगढ गाउँपालिका तीन घर भएका 18 वर्षीय नीरज कुमार मण्डललाई पक्राउ गरेको छ। उनीहरूको साथबाट लागु औषध समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ। कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन्। अस्पताल स्तरोन्नति, महिला तथा बालबालिका स्वास्थ्य, प्रविधि मैत्री सेवा विस्तार, टेलिमेडिसिन, पोषण र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने जस्ता कार्यक्रमहरू बजेटमा समावेश छन्। सीमान्तकृत विपन्न तथा वृद्ध वृद्धालाई लक्षित गर्दै निशुल्क उपचार, बीमा, पोषण र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ। कान्तिपुर कर्मीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन्। सबैजसो प्रदेश सरकारले शहरका प्रादेशिक अस्पताल स्तर उन्नति गर्दै आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने भनेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विकासलाई पनि जोड़ दिएका छन्। एक असारमा सार्वजनिक गरिएको प्रदेश सरकारको बजेटमा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवाका लागि रकम छुट्याइएको छ। कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै 3,61 करोड़ रूपियाँ बजेट विनियोग गरेको छ। सरकारले अस्पतालको स्तरोन्नति, महिला तथा बालबालिका स्वास्थ्य, विद्यालय, नर्सिङ सेवा, कृत्रिम बौद्धिकता, ईआई आधारित क्षयरोग परीक्षण तथा आयुर्वेद सेवाको विस्तारलाई बजेटका प्रमुख प्राथमिकता बनाएको छ। त्यसै गरी मध्य प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा 5,95 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। पूर्वाधार विकासपछि मध्य प्रदेश सरकारले सबैभन्दा बढ़ी बजेट स्वास्थ्य क्षेत्रमा राखेको हो। मेरो स्वास्थ्य मेरो जिम्मेवारी नारा दिँदै स्थानीय को सहलागतमा प्रदेशका सबै वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने र स्वास्थ्य उपकरण खरिद गर्ने भनिएको छ। प्रदेशका नागरिकले विशिष्टकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न प्रादेशिक अस्पताल जनकपुरलाई मुटु, मृगौला र क्यान्सर रोगको उपचार सेवा सहितको सुविधा सम्पन्न शिक्षण अस्पतालमा स्तरोन्नति गरिने प्रदेश सरकारले जनाएको छ। सर्पदंशको उपचारलाई सर्वसुलभ बनाउन आधारभूत स्वास्थ्य केन्द्रहरूमा एन्टी स्नेक भेनम सहितको सर्पदंश उपचार केन्द्र विस्तार गर्न बजेट विनियोजन गरिएको छ। यसै गरी बागमती प्रदेश सरकारले बजेटमा योग र ध्यानलाई समेटेको छ। हेटौडा 16 शक्ति डाँडामा आरोग्य भवन निर्माण गर्ने योजना सरकारले ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले गत सोमबार प्रस्तुत गरेको बजेटमा प्रदेशका अस्पताल साधन स्रोत र उपकरणबाट सक्षम बनाउनका लागि सिटी स्क्यान, एमआरआई, क्याथ ल्याब, हेमोडायलोसिस जस्ता उपकरण उपलब्ध गराएर प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ। यसै गरी गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै 3,31 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रादेशिक जनस्वास्थ्य सुधार, पूर्वाधार विकास र नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ़ाउने लक्ष्य सहित सरकारले बजेट ल्याएको आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचन्दले बताए। सरकारले विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवाको विस्तारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र कास्की स्थित गण्डकी आयुर्वेद अस्पतालको भवन निर्माण गर्न 6 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। दुर्गम र स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताल र गोरखा अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि 10 करोड़ बजेट विनियोजन गरिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा 5,65 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको समग्र बजेटको यो रकम 14.15% हो। प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लुम्बिनी प्रादेशिक अस्पताल र अन्य अस्पतालको पूर्वाधार निर्माणका लागि 2.12 अर्ब रकम विनियोजन गरिएको छ। अन्य प्रमुख स्वास्थ्य संस्थाको भवन निर्माण तथा उपकरण व्यवस्थापनमा समेत प्राथमिकताका साथ बजेट विनियोजन भएको छ। उता कर्णाली प्रदेश सरकारले सुर्खेत स्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना अघि सारेको छ, जसका लागि 23.65 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता 100% वृद्धि गरी वार्षिक 24,000 रूपियाँ पुर्याइएको छ। प्रदेश सरकारले क्यान्सर, मुटु, मृगौला र अल्जाइमर जस्ता जटिल रोगका बिरामीको उपचार सहायताका लागि 2.50 करोड़ रूपियाँ छुट्याएको छ। विपन्न नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने योजनालाई पनि आगामी वर्षको बजेटमा समेटिएको छ। दैलेखमा मृगौला डायलिसिस सेवा विस्तार गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताए। उनका अनुसार दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा, ई हेल्थ, स्वास्थ्य शिविर लगायत कार्यक्रम सञ्चालन गर्न 4.39 करोड़ रूपियाँ बजेट छुट्याइएको छ। र सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेट वक्तव्यमा उल्लेख गरे अनुसार मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरेर प्रदेश सरकार मातहतका अस्पतालहरूलाई प्रयोगशाला, आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार कक्ष, फार्मेसी, रेडियोलोजी विभाग लगायतका अत्यावश्यक सेवालाई थप स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ। सेती प्रादेशिक अस्पताल र लम्कीचुहा, महाकाली, टिकापुर, बैलपाटा, जोगबुडा प्रादेशिक अस्पतालमा डायलिसिस सेवा सुदृढ गर्न 100 थप्ने भएको छ। साथै जिल्ला अस्पतालहरूमा समेत न्यूनतम 200 डायलिसिस सेवा विस्तार गर्न बजेट विनियोजन गरिएको छ। सेती, महाकाली र टिकापुर प्रादेशिक अस्पताललाई 100 तथा अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी र दार्चुला जिल्ला अस्पताललाई 25-50 क्षमतामा स्तरोन्नति गर्ने बजेट वक्तव्यमा उल्लेख छ।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी। Water le bugdaina

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। काठमाण्डको व्यस्त सड़कमा दिनहुँ हजारौं मानिस हतारमा आफ्नो गन्तव्यतर्फ लम्किरहेका हुन्छन्। तीनै व्यस्त सड़कमा दुई युवाको प्रस्तुतिले मानिसको ध्यान तानिरहेको छ। सड़कमा स्ट्रेट डान्स गरेर कमाइरहेका युवाहरूको दैनिकी बारे कान्तिपुर कर्मी कृपाल गौतमले तयार पारेको एक सामग्री।
2: कथा सुरु हुन्छ सुन्दाराको एउटा होटेलबाट। कोठा सामान्य छ, तर यो कोठाभित्र हरेक दिन यस्तो तयारी भइरहेको हुन्छ जसले केही घण्टापछि काठमाडौँको व्यस्त सड़कमा सयौं मानिसको ध्यान तान्नेछ। कोठाभित्र छन् दुई युवा, झापाका सिद्धार्थ छेत्री र भारतको सिलगुडीका जिब्रेल आलम। हामी पुग्दा उनीहरू कुनै छलफलमा व्यस्त थिए। उनीहरूको कुराकानी सुन्दा लाग्थ्यो मानौ कुनै विशेष योजनाको तयारी भइरहेको, तर उनीहरूको गन्तव्य कहाँ हो र के गर्न लागेका हुन् त्यो भने अझै खुलिसकेको थिएन। यो उनीहरूको दैनिक प्रक्रिया हो। केही बेर योजना, केही बेर छलफल, अनि सुरु हुन्छ अभ्यास। संगीतको तालमा शरीर चल्न थाल्छ। पहिला दोहोरिन्छन्, हाउभाउ मिलाइन्छ, मानौ कुनै ठूलो प्रस्तुतिको अन्तिम तयारी भइरहेको छ। केही समयपछि उनीहरू तयार हुन्छन्। चार्जमा राखिएको स्पिकर उठाइन्छ, आवश्यक सामान जम्मा गरिन्छन् र कोठाको ढोका बन्द हुन्छ। उनीहरू निस्कन्छन्। हामी पनि उनीहरूलाई पछ्याउँदै काठमाडौँको व्यस्त बजार रत्न पार्क पुग्छौं। एउटा कुनामा पुगेर उनीहरू रोकिन्छन्, स्पिकर भुइँमा राख्छन्, झोलाबाट केही सामान निकाल्छन्। मानिसहरू आफ्नै धुनमा हुन्छन्, तर अचानक एउटा कुनामा संगीत बज्न थाल्छ। संगीतको धुनसँगै चलमलाउँछ सिद्धार्थको शरीर। केही बेर अघि हतारमा आफ्नो बाटो लागिरहेका मानिसहरू विस्तारै रोकिन थाल्छन्। एकजना रोकिन्छन्, त्यसपछि अर्को अनि अर्को। केही मिनटमै सड़कको त्यो कुनामा सानोतिनो भीड नै जम्मा हुन्छ। सिद्धार्थपछि जिब्रेल पनि मैदानमा उत्रिन्छन्। दुवैजना पालै पालो नाच्न थाल्छन्। उनीहरूको ऊर्जा, लय र आत्मविश्वासले भीड़लाई झन आकर्षित गर्छ। कोही मोबाइल निकालेर भिडियो खिच्न थाल्छन्, कोही अचम्म मान्दै हेर्छन् भने कोही रमाउँदै ताली बजाउँछन्। आफ्नै आँखा अघि नौलो प्रस्तुति देख्दा धेरैलाई नौलो अनुभव हुन्छ। व्यस्त सड़कको भीड़ केही बेरका लागि जिज्ञासु दर्शक दीर्घमा बदलिन्छ र त्यो सानो कुनो उनीहरूको मञ्चमा।
3: टिकटक घरमा दाइहरूले गरेको देखेको थिए, तर यो फर्स्ट टाइम फेस टु फेस देखे। यो एकदम गाह्रो गाह्रो स्टेप गर्नु, एकदम खतरा लाग्यो, पुरा खतरा स्टेप गर्नु भएको।
4: राम्रो हुनुहुन्छ, ट्यालेन्ट रहेछ। पहिलोचोटि देखेको यस्तो लाइफ चाहिँ, राम्रो नाच्नु हुँदो रहेछ।
5: डान्स एकदम राम्रो, हेर्नुहोस् आफ्नो ज्यानलाई चाहिँ मोडेर तोडेर यति राम्रो डान्स गर्नुहुन्छ।
2: नृत्य चलिरहन्छ, संगीत बजिरहन्छ। अब दर्शकहरू तालीमै सीमित छैनन्। कसैले टोपीमा 100 रुपियाँ हाल्छन्, कसैले 50, कसैले 100, कसैले

0: तय गरिएको कोरियोग्राफी भन्दा पनि संगीतसँग मनले जे महसुस गर्छ शरीर त्यसै अनुसार चल्न थाल्छ। सिद्धार्थका अनुसार सड़कमा उत्रिएर संगीत सुन्न साथ नृत्यका स्टेप आफै आउने गर्छन् र त्यही क्षणले सबैभन्दा धेरै आत्मसन्तुष्टि दिन्छ।
1: म दमकमा पहिले नै हिपहप डान्स चाहिँ मैले सिकेको अलिअलि लाइक हिपहप डान्स, अरू यो मैले जुन अहिले बाहिर डान्सहरू गर्छु यस्तो डान्सहरू चाहिँ मलाई थाहा हुँदैन, म डाइरेक्टली गर्न पनि सक्दिनँ यस्तो डान्सहरू। तर म जब चाहिँ यस्तो लुगाहरू लगाएर स्ट्रिटमा निस्किन्छु नि तब चाहिँ मसँग अलग्गै एनर्जी आउँछ र म चाहिँ यो डान्सहरू मेरो आफै भित्रबाट आउँछ क्या। जस्तै गानाको इमोसनसँग जोडिएर अनि त्यो कुरामा जोडिन्छ, जोडिसकेपछि मेरो भित्रबाट डान्स आउँछ क्या यो कुरा चाहिँ।
0: सिद्धार्थ छेत्री र जिब्रियल आलमको भेट करिब डेढ वर्ष अघि भएको थियो। नेपालको झापा र भारतको सिलगढ़ीबाट आएका यी दुई युवालाई नृत्यले जोड्यो। त्यस यता उनीहरू सँगै सड़कमा उत्रिरहेका छन्, सँगै सपना देखिरहेका छन् र सँगै संघर्ष पनि। जिब्रियल सम्झिन्छन् शुरूका दिन सहज थिएनन्, सड़कमा नाच्दा कतिपयले राम्रो नजरले हेरेनन्, कतिपयले मजाक समेत उडाए, तर उनीहरूले हार मानेनन्। बिस्तारै मानिसहरूले उनीहरूको कला रुचाउन थाले।
2: अहिले त त्यस्तो के भएन, फर्स्टमा त हाम्रो लाइक हुन्छ नि एरियाकै मान्छेहरू अलिक नेगेटिभ, म किनकि डान्समा अलिक राम्रो राम्रो ठाउँमा पनि पुगेको थियो अनि त्यहाँको डान्स ए यो के गरिरहेको छ बाटोमा अनि यस्तो यस्तो भनिरहेको थियो।
0: आज उनीहरूको प्रस्तुति हेर्न मानिसहरू आफै रोकिन्छन्।
3: यस्तो डान्स हेर्दा सबैलाई रमाइलो लाग्छ र धेरैलाई यो सजिलो छ जस्तो लाग्ला, तर होइन, स्ट्रिट डान्स निकै गाह्रो छ।
0: सड़कलाई मञ्च बनाउने यात्रा सहज भने छैन, कतिपय स्थानमा स्थानीय निकायको अवरोध खेच्नुपर्छ, कहिलेकाहीँ प्रस्तुति रोक्नुपर्ने अवस्था आउँछ, पर्याप्त सुविधा छैन, निश्चित आमदानी छैन। तर यी चुनौतीहरूभन्दा ठूलो छ उनीहरूको सपना।
4: वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको ललितपुरको जावला खेलमा भोटो देखाइएसँगै भोटो जात्रा सम्पन्न भएको छ। मच्छिन्द्रनाथको रथ जावला खेल पुर्याइएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो जात्रा देखाइएको हो। भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
5: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको पुनर्जागरण अभियान 2082 साल पौष 6 गतेदेखि 28 गतेसम्म नवीकरण गरौ। विलम्ब शुल्कमा 100% छुटले मौकाको फाइदा उठाऊ। जोखिम मलाई, मौका तपाईँलाई। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: रेडबुल बबाल एनर्जी।
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
2: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि हालतमा नछाड्ने निर्देशन दिएका छन्। रुग्ण अवस्थामा रहेको मेची र मध्यपहाड़ी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै आज पाँच थर पुगेका लम्सालले आयोजना प्रमुख जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा सो निर्देशन दिएका हुन्। मन्त्री लम्सालले आयोजना प्रमुखहरूलाई सम्झौता मिति समाप्त भएका र पटक पटक म्याद थपिएर पनि काम नगरेका निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउन पनि निर्देशन दिए। उपस्थित सरकारवालाले मध्यपहाड़ी राजमार्ग अन्तर्गत थर्पू चिवा भन्ज्याङ सड़क मेची राजमार्गको पुवाखोला र तमोर करिडोर अन्तर्गत पाँच थरको कुम्याक तीन हाङठुवादेखि हेवा खोला क्षेत्रका आयोजना रुग्ण भएकाले तत्काल काम सम्पन्न हुने गरी ठोस कदम छाल्न सुझाव दिए।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: एसियाली विकास बैंक एडीबीले नेपालमा तीव्र विकास भइरहेका नगरपालिका

0: हरूमा खानेपानी, सरसफाई सेवा एवं संस्थागत क्षमता विकासका लागि 11,50,00,000 बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ। नेपाल सरकारसँगको सहकार्यमा सन् 2025 अघि बढ़ाइएको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत 13 नगरपालिकाका 8,50,000 मानिसलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ। नेपालमा तीव्र गतिमा भइरहेको शहरीकरणले आधारभूत सेवा प्रवाहमा चाप सृजना गर्दा थुप्रै समुदायमा पानी र ढल जस्ता सेवामा भरपर्दो पहुँचबाट वञ्चित रहेको नेपालका लागि एडीबी आवासीय निर्देशक आर्नो कुशवाले बताएका छन्।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रका दुई छुट्टा छुट्टै स्थानमा बम विस्फोट हुँदा कम्तीमा 7 मृत्यु भएको छ, 3 घाइते भएका छन्। प्रहरीका अनुसार पहिलो विस्फोटक खैबर पख्तुनख्वा प्रान्तको अफगानिस्तान सीमासँग जोड़िएको बन्नु जिल्लामा एक सवारी साधनलाई लक्षित गरी गराइएको थियो। पहिलो विस्फोटपछि उद्धारका लागि पुगेका सुरक्षाकर्मी तथा स्थानीयलाई लक्षित गर्दै दोस्रो विस्फोट गराइएको थियो। वरिष्ठ प्रहरी अधिकारी अफ्रिदीका अनुसार पहिलो विस्फोटमा 5 मृत्यु भएको थियो भने दोस्रो विस्फोटमा थप 2 ज्यान गुमाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि सुरक्षा निकायले खोजी अभियान सञ्चालन गरिरहेको समाचारमा उल्लेख छ।
0: विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लो खेलमा जापानसँग बराबरी खेलेर अंक बाँडेको नेदरल्याण्ड्सलाई अघिल्लो चरणमा पुग्न आजको खेल जित्नै पर्ने दबाव छ। स्वीडेन भने अघिल्लो खेलमा जित हात पार्दै समूह एफको शीर्ष स्थानमा छ। दुई टोली बीचको खेल नेपाली समयअनुसार राति 11:15 हुनेछ। त्यस्तै समूह ईको खेलमा आज राति जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ। जर्मनी 3 अंकसहित तालिकाको पहिलो स्थानमा छ भने आइभरी कोस्ट दोस्रो स्थानमा रहेको छ। जर्मनी र आइभरी कोस्ट बीचको खेल राति 12:00 शुरू हुनेछ। हवस् त, कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
0: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0935605780, 98525165780 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
10: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गोटिङको दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।

0: होय अब त देउता पनि बेच्छन् वन जङ्गल पनि बेच्छन् देवी देउराली पनि बेच्छन् यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् के अरे
1: बेच्छन् मात्रै बेचिसके साइला बेचिसके हरे हरे।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक। सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, सतर्क रहन आग्रह।
1: नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उच्चो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ।
0: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि शुरू हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने।
2: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
0: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग।
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
0: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाई क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनैतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार, मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएन कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
6: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरू के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने, यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी, स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभागमा गर्ने कुरालाई कम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रित छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेतालाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्नेको लागि त्यो आचार संहिता आएको, भने पनि समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
5: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
2: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15-24 गतेसम्म 7 प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
7: राप्रपाको केन्द्रीय महाधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको 7 गते भित्रमा पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौं।
5: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 को उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
5: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातीको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
8: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छ त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क समन्वय गर्ने भन्ने हो। त्यसको तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
5: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनए एनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनुपर्ने दूतावासले जनाएको छ। साझा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भिड्दैछन्। राति 2:15 दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान 6:15 शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बिहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
0: सुशीला श्रेष्ठ बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या,
9: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
0: विभिन्न बहानामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई, रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन, विशेष संवाद श्रृंखला शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। ललितपुरको जावला खेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने राजौ मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असूल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असूलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन पत्राचार मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
14: रेडीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौं भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी संचालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
15: हामीले घरभेट कार्यक्रम गर्यौं, चिठी पत्र गर्यौं, फोन मार्फत खबर गर्यौं, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
14: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाता किन्नमा खर्च गरिदियो। त्यसमा चाहिँ त्यो विशेष गरी यो कोविड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न डुबेका छन्। अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्ने पनि के गर्ने हुन्छ, कानुन पनि त्यस्तो छैन।
14: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही
16: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी कडाई गरिदिएको छ त्यति चाहिँ ऋण असिनीका लागि कानुनी कडाई गरिदिएको छैन। त्यस कारणले कानुनी कडाई गरिदियो भने त्यो ऋण असिनी हुन्छ अनि हामीले पनि बचतकर्ताको बचतकर्ता गर्न सक्छौँ।
14: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री
17: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। राजुराको लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीड़ित छन्। यसको लागि प्रष्ट कानून बनाएर असुल उपका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लगभग सञ्चालनमा ठूलो समस्या छैन।
14: खराब ऋण नियन्त्रण, ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने संचालकहरूको भनाइ छ। शर्मिला रोकाया, सीआईएन, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन।
18: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्। अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
0: श्रष्टा र गायकले सावधानी अप्नाउनु पर्ने, शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
20: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदाय

0: अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो,
1: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
0: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक भन्यो नि, हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
1: विकृति चाहिँ के थियो, भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
0: आजभोलिका गीतहरू के पाउनुहुन्छ भन्नुभयो नि हजुरले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
1: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्वर्ष भयो, के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
0: खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन्, र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
1: केही पशु त छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
0: त्यो त धेरै पशु त हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कूली जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कूलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कूल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो? ती कुराहरू त हामीले सबै गुमायौँ नि। त त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो ती टुटीफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
1: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिरबाट एक प्रकारको होला, तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
0: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
2: भोलिदेखि शुरू हुने राष्ट्रीय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रीय महाधिवेशनको सम्पूर्ण तयारी

पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावला खेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
0: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते, नमस्ते। के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
14: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल।
15: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
14: प्रोप्राइटर प्रतीक्षा दाहाल।
15: सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 0294400084 र 9804045827।
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गोटिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98420226।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाई सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: भन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा यसरी दिइन्छ सिपमूलक ज्ञान शीर्षकको शुभ समाचार।
2: कक्षा कोठा, पाठ्य पुस्तक, गृह कार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिँदै गएको छ। विगतमा विद्यार्थीको सफलता राम्रो अंक ल्याउनुमा सीमित मानिन्थ्यो, तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ। परशुराम नगरपालिका एक स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो कोहीलाई विद्यालय परिसरभित्र फरक दृश्य देख्न सकिन्छ। डडेलधुराको यस स्कूलका विद्यार्थी पाठ्य पुस्तक पढ़न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउन समेत व्यस्त देखिन्छन्। विद्यालयका 60 जना विद्यार्थीले सामूहिक रूपमा 4 क्विन्टल अर्थात 400 किलो आँपको अचार उत्पादन गरेका छन्। विद्यार्थीले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्। उनीहरूका लागि यो प्रयोगत्मक कक्षा हो, जहाँ गणित, व्यवस्थापन, श्रम बजार र उद्यमका पाठ एकैसाथ सिक्न पाइन्छ। विद्यालयका प्रधानाध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आमदानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो। विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन्। उहाँले भन्नुभयो, परशुराम नगरपालिका 12 स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थी विद्युत वायरिङ सिक्न व्यस्त छन्। 35 जना विद्यार्थीले घरायसी विद्युत जडान र मर्मत सम्बन्धी आधारभूत सिप समेत हासिल गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सहमतिमै नेतृत्व चयन हुने शीर्षकमा हिमालय टाइम्समा खबर छ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन् 2079 साल असारमा स्थापना भएको राजपाले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ स्थापना भएको केही महिना पछि भएको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको राजसभा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको छ परम्परागत राजनीतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राजसभाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ राजसभाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ उद्घाटन स्थलमा जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ राजसभाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाहरूले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ बन्द सत्र उद्योग संघ चितवनको सभाहलमा सञ्चालन गरिनेछ पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ तीन दिनसम्म चल्ने राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 बढ़ी हुने भएको छ प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएका छन् राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने पनि भएको छ राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटो छोएर मतदान गर्न सकिनेछ पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राजपाको तयारी छ पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्नेछन् राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप गेवालीलाई पठाउने भएको छ अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरु देवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण गेवाली जाने हुनुभएको हो त्यस्तै राष्ट्रपाको महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन जाने हुनुभएको छ राष्ट्रपाले उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो राष्ट्रपति सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरको दियालो फूडल्याण्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नका लागि अपील गर्नुभएको हो त्यस्तै राष्ट्रपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ महामन्त्री कविन्द्र बुर्लाकोटीले भने महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउने बताउनु भएको छ
3: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार बाहिर आयो विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए अख्तियारबाट पक्राउ परे पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिइएको रहेछ, त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पूर्जी थमाएर। जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुंगो नलगाएको तर प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारूकता बारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। राहदानी विभागले 6 जून 2025 अर्थात 23 जेठ 2082 जर्मनीका दुई संरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्यूल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। ई कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी पाएका थिए। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारका अधिकारीहरूले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइरहेका थिएनन्। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने वालेन्द्र शाह प्रधानमन्त्री भएर आएपछि फेरि उजुरी पर्यो, हामीले सामान्य अध्ययन गर्यौं, अध्ययनमा अनियमितताको संकेत देखिएपछि थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गर्यौं। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया बढ़ाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलका लागि सिंहदरबार बोलायो। अधिकारीहरूको अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएका अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धान बारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धान बारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए, तर दबाव आएपछि राई केही कर्मचारीहरू सहित प्रधानमन्त्री कार्यालय पुगेका थिए।
2: लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपालको प्रशासनिक क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ। वारेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासन संयन्त्रलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित 15,000 भन्दा बढ़ी पुराना कर्मचारीलाई एकैपटक विदा गर्ने महत्वाकांक्षी योजना अगाडि बढ़ाएको छ। यसका लागि सरकारले कर्मचारीको उमेर हद र सेवा अवधिमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ ऐन ल्याएर पुराना र अपेक्षित कार्य सम्पादन गर्न नसकेका कर्मचारीलाई ससम्मान विदा गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ। उच्च तहका कर्मचारीमा सबैभन्दा धेरै प्रभाव पर्ने भएको छ। पेन्सन खट्ने डरले सामूहिक राजीनामा पनि बढ़दै गएको छ। त्यस्तै नयाँ कानून कुन बाटोबाट ल्याउने भन्ने विषयमा भने प्रधानमन्त्री वारेन्द्र शाह र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शाह सकेसम्म छिटो अध्यादेश यो व्यवस्था लागू गर्न चाहेको बताइएको छ भने संसदबाट ऐन बनाउने बाटोमा जाँदा कम्तीमा 6 महिना समय लाग्ने र त्यो बीचमा विभिन्न राजनीतिक तथा प्रशासनिक चलफेल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयको बुझाइ छ। चाहेर पनि चालू आर्थिक वर्षमा संसदबाट ऐन ल्याउन कठिन हुने विश्लेषण सहित प्रधानमन्त्री शाह संसदको दुवै सदनबाट बजेट पारित भए लगत्तै अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत नयाँ कानून ल्याउने गृह कार्यमा जुटेका छन्। यता पुराना कर्मचारी हटाउने र प्रशासन सुधार गर्ने विषयमा राष्ट्रपा सभापति रवि लामिछाने पनि पूर्ण रूपमा सहमत देखिएका छन्।
3: काठमाडौँ उपत्यकाको अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क, गोर्खापत्र खबर लेख्छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन भएको पूर्व सचिव राम बहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 वटा ओडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस अघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ महानगरपालिका बाहेकका अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंखरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, महाकाल, कन्जेसम गाउँपालिका, भक्तपुर, मध्यपुर ठिमी, सूर्य विनायक र चाँगु नारायण नगरपालिका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सार्वजनिक हुन नसकेको हो।
2: कर्मचारीको असावधानी तथा प्राविधिक त्रुटिका कारण सरकारी वा सार्वजनिक जग्गामा व्यक्तिको नाममा लाल पूर्जा जारी भए पनि कानूनी मान्यता नपाउने व्याख्या सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा सरकारी जग्गा भूलवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले कानूनी मान्यता नपाउने व्याख्या गरेको हो। यदि कुनै सरकारी जग्गा सरकारी निकायको लापरवाही, भूल वा प्राविधिक त्रुटिले गर्दा व्यक्तिको नाममा श्रेष्ठता खड़ा हुन पुग्यो वा दोहोरो दर्ता भयो भने त्यस्तो दर्ता शुरूदेखि नै बदर मानिने पनि सर्वोच्चले व्याख्या गरेको छ।
3: संचार क्षेत्रका अगुवाहरूले वर्तमान सरकारले लिएको मीडिया नीति उचित नरहेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्। खास गरी विज्ञापन सम्बन्धी सरकारको निर्णयले संचार क्षेत्र प्रभावित छ। संचार क्षेत्र र पत्रकारलाई प्रत्यक्ष प्रभाव पारेको सरकारको विज्ञापन सम्बन्धी निर्णय सच्याउनुपर्नेमा मीडिया क्षेत्रका अगुवाहरू एक भएका हुन्। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 बुटबलमा शनिबारदेखि शुरू भएको छ। यता संघीय सरकारले लिएको विज्ञापन सम्बन्धी नीतिप्रति स्थानीय सरकार पनि रुष्ट छ। बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे दुई तिहाई नजिकको सरकारले ल्याएको मीडिया नीतिले स्थानीय तह निकै समस्यामा परेको बताउनुहुन्छ। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 को पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले संघीय सरकारले मीडियालाई समाप्त गर्दै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो। मीडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफ्नो भूमिका थप सशक्त बनाउने भएको छ। वर्तमान सरकारको शुरूआती 100 दिनको समीक्षा गर्दै कांग्रेसले संसदमा आफ्नो भूमिका थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको हो। संसदीय दल कार्य समितिले सरकारको 100 दिनको कार्य सम्पादनको विस्तृत समीक्षा गर्ने निर्णय समेत गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा शनिबार सिंह दरबारमा बसेको बैठकले सरकारको 100 दिने हनीमून पीरियड सकिने लाग्दा अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको 100 दिनमा 100 कामको लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभयो। सरकारले तोकेका कतिपय कामहरूमा अहिलेसम्म छलफल समेत हुन नसकेको उहाँको भनाई थियो। महामन्त्री पौडेलले सरकारले गरेका कतिपय काम विवादित भएको समेत बताउनु भएको थियो। त्यस्तै प्रतिबद्धता र तीनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसै गरी कांग्रेसका अर्का नेता अभिषेक प्रताप शाहले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित लोकप्रियतावादी भएको आरोप लगाउनुभयो। नेता शाहले विशेष गरी सरकारको बजेट र कर नीतिको कड़ा आलोचना गर्नुभयो। सांसद आङदेम्बे तलको नेता चयन भएको 55 दिनमा संसदीय दल कार्य समितिको बैठक बसेको हो। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 वैशाखमा आङदेम्बेलाई दलको नेता चयन गरेको थियो। गत फागुनको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 मत पाएपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेको थियो। सरकारको 100 दिन अर्थात हनीमून पीरियड असार दोस्रो साता पूरा हुँदैछ। सरकार गठन लगत्तै भोलिपल्ट अर्थात चैत 14 गते प्रधानमन्त्री शाहले जनताका प्रत्यक्ष सरकार, सुशासन, शहरी व्यवस्थापन र आर्थिक सुधारलाई समेटेर 100 दिनमा 100 काम गर्ने सम्बन्धी 100 बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो।
3: स्वस्थ जीवनका लागि योग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। पछिल्लो समय योगप्रति मानिसको आकर्षण बढ़दै गएको छ। स्वस्थ रहन तथा रोगबाट बच्न